0: संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जनताको करबाट सञ्चालित संचार माध्यमको प्रभावकारिता मूल्याङ्कन गरिने बताउनु भएको छ। मन्त्रालयद्वारा आयोजित विषयगत समितिको बैठकमा मन्त्री तिमिल सिन्हाले लोक कल्याणकारी विज्ञापनको नाममा राज्यको ढुकुटीको दुरूपयोग भइरहेको हुन सक्ने भन्दै यसमा गम्भीर प्रश्न उठाउनु भएको हो।
1: कसैलाई प्लिज गर्नको लागि जनताको पैसा पाड्ने अधिकार कसैलाई पनि छैन। देश र जनतालाई फाइदा हुने यदि मिडियाले देश र जनतालाई सुसूचित गर्ने काम गर्नुपर्छ। जस जसले साँच्चै नै सुसूचित गर्ने काम निरन्तर रूपमा गर्नुभएको छ उहाँहरूको क्षमता वृद्धि गर्ने काम चाहिँ राज्यको हो। त्यो हो कि होइन भन्ने कुरामा चाहिँ अध्ययन हुन जरुरी छ।
0: मध्य प्रदेशका एकजना सांसदलाई भ्रष्टाचार मुद्दामा 4 वर्ष 1 महिनाको कैद सजाय भएको छ। उनलाई 38,50,000 रुपियाँ जरिवाना पनि भएको छ। घुस तथा कमिशन लिएको ठहर सहित विशेष अदालतले मध्य प्रदेशका प्रदेशसभा सदस्य सरोज कुमार सिंहलाई 4 वर्ष 1 महिना कैद र 38,50,000 रुपियाँ जरिवानाको फैसला गरेको हो। सिंहले विभिन्न उपभोक्ता समितिबाट घुस र कमिशन बापत 38,50,000 रुपियाँ भ्रष्टाचार गरेको अदालतको ठहर छ। अदालतले यति नै रकम जफत हुने आदेश पनि दिएको छ। भ्रष्टाचार गरेका बेला सिंह महोत्तरी 4 खबाट निर्वाचित प्रदेशसभा सदस्य रहेकाले भ्रष्टाचार निवारण ऐन अनुसार थप सजाय स्वरूप 1 महिना कैद सजाय सुनाइएको छ। अदालतले सिंहबाट जरिवानाको आधारमा 1,54,000 क्षतिपूर्ति शुल्क समेत असुल गरी पीड़ित राहत कोषमा जम्मा गर्न आदेश दिएको छ। कर्णाली प्रदेश सरकारले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार र पर्यटनलाई प्राथमिकता दिँदै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख अस्वस्थ भएपछि मुख्यमन्त्री यमलाल कणेलले प्रदेश सभामा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। सरकारले कृषिमा आत्मनिर्भरता र निर्यात प्रवर्धनलाई मुख्य लक्ष्य बनाएको छ। कृषि ऋणमा ब्याज सहुलियत, व्यावसायिक खेती तथा पशुपालनमा अनुदान, माटो परीक्षण सेवा विस्तार, जैविक मलको प्रयोग प्रवर्धन, फलफूल तथा नगदे बाली उत्पादन वृद्धि, रैथाने बाली संरक्षण तथा स्याउ विकास बोर्ड गठन जस्ता कार्यक्रम समेटिएका छन्। स्वास्थ्यतर्फ सुर्खेत स्थित कर्णाली प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गरिनेछ। अस्पतालहरूमा विशेषज्ञ चिकित्सक व्यवस्था, निशुल्क रगत सेवा, विद्यालयमा नर्सिङ सेवा र लिटिल डाक्टर कार्यक्रम सञ्चालन गरिनेछ। शिक्षा क्षेत्रमा 10 वर्षे शिक्षा योजना लागू गरिने, सामुदायिक विद्यालयको पूर्वाधार सुधार, डिजिटल शिक्षाको विस्तार र शिक्षक क्षमता अभिवृद्धिमा जोड़ दिइनेछ। खेलकुद पूर्वाधार निर्माण तथा 10 औं राष्ट्रिय खेलकुदको तयारीलाई पनि प्राथमिकता दिइएको छ। संस्कृति तथा पर्यटनतर्फ देउडा संस्कृतिको संरक्षण, कर्णाली प्रदेश प्रज्ञा प्रतिष्ठान स्थापना, सिन्जा र दुल्लु क्षेत्रको अध्ययन तथा विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने पहल गरिनेछ। साथै कर्णाली पर्यटन दशक अभियान सञ्चालन गरिनेछ। जलस्रोत, सिंचाई, खानेपानी तथा ऊर्जा विकासका लागि एकीकृत रणनीति तयार गरिनेछ। जलविद्युत आयोजनामा स्थानीय लगानी प्रोत्साहन गरिने र सौर्य, वायु तथा साना जलविद्युत परियोजनालाई विस्तार गरिने उल्लेख छ। वन तथा वातावरण क्षेत्रमा जडीबुटी प्रशोधन, दुर्लभ वन्यजन्तु संरक्षण, मानव वन्यजन्तु द्वन्द न्यूनीकरण तथा कर्णालीका प्रमुख प्राकृतिक सम्पदाको संरक्षणमा जोड़ दिइएको छ। सरकारले प्रशासनिक खर्चमा मितव्ययिता अपनाउँदै शून्य बेरुजु अभियान मार्फत वित्तीय सुशासनलाई सुदृढ बनाउने जनाएको छ। सशस्त्र प्रहरी बल नेपालको मुख्यालयमा रहेको सवारी शाखामा आगजनी भएको छ। आगजनीको कारण खुल्न सकेको छैन। सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी विष्णु भट्टले आगजनीको कारण खुल्न बाँकी रहेको र अनुसन्धानबाट थप प्रष्ट हुने भन्दै दुईवटा सवारीमा क्षति पुगेको जानकारी दिनुभयो। सवारी शाखामा रोकेर राखिएका गाड़ीहरूमा कसरी आगजनी भयो भन्ने प्रश्न उब्जिएका छन्। एउटा 2 तारे सहित 5 सवारी जलेका छन्। सशस्त्र प्रहरी जवानको ब्यारेक भवन नजिकै रहेको कार्यालय छेउमा भएको आगजनीमा अमेरिकाले सहयोग स्वरूप दिएको गाड़ी समेत जलेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट आपसी मित्रता, भाइचारा र सम्बन्ध सुदृढ हुँदै राष्ट्रिय एकताको भावना तथा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान पुग्ने बताउनु भएको छ। राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको 16 औं राष्ट्रपति रनिङ शील्ड प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले वर्तमान समयमा खेलकुद केवल प्रतिस्पर्धा, पेसा, प्रख्याति र पहिचानमा मात्रै सीमित नरहेको बताउनु भयो। उहाँले खेलकुद व्यक्तिको सर्वाङ्गीण विकासको सशक्त माध्यम भएको उल्लेख गर्दै अनुशासन, सहकार्य, नेतृत्व क्षमता, आत्मविश्वास र राष्ट्रिय एकताको आधार निर्माणमा यसको महत्वपूर्ण भूमिका रहेको बताउनु भएको छ। अध्ययन विधामा गएर लामो समयसम्म सेवामा नफर्किएका त्रिवीका प्राध्यापकहरूले रकम फिर्ता गर्न थालेका छन्। अध्ययन दुरूपयोग गरी विश्वविद्यालयलाई हानि पुर्याएको बारे सरकारले चासो लिएपछि लामो समयदेखि विधामा रहेर सेवामा नफर्किएका प्राध्यापकहरूले रकम फिर्ता गर्न थालेका हुन्। विश्वविद्यालयका अनुसार हालसम्म 41 जना प्राध्यापकले रकम फिर्ता गरेका छन्। यसबाट 10 करोड 46 लाख बढी

0: जनतालाई फाइदा हुने, यदि मिडियाले देश र जनतालाई सुसूचित गर्ने काम गर्नुपर्छ। जस जसले साँच्ची नै सुसूचित गर्ने काम निरन्तर रूपमा गर्नुभएको छ, उहाँहरूको क्षमता वृद्धि गर्ने काम चाहिँ राज्यको हो। त्यो हो कि होइन भन्ने कुरामा चाहिँ अध्ययन हुन जरुरी छ।
1: कर्णाली प्रदेश सरकारले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार र पर्यटनलाई प्राथमिकता दिँदै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख अस्वस्थ भएपछि मुख्यमन्त्री हेमलाल कर्णेलले प्रदेश सभामा कार्यक्रम प्रस्तुत गर्नु भएको हो।
2: सरकारले कृषिमा आत्मनिर्भरता र निर्यात प्रवर्धनलाई मुख्य लक्ष्य बनाएको छ। कृषि ऋणमा ब्याज सहुलियत, व्यावसायिक खेती तथा पशुपालनमा अनुदान, माटो परीक्षण सेवा विस्तार, जैविक मलको प्रयोग प्रवर्धन, फलफूल तथा नगदे बाली उत्पादन वृद्धि, रैथाने बाली संरक्षण तथा स्याउ विकास बोर्ड गठन जस्ता कार्यक्रम समेटिएका छन्। स्वास्थ्यतर्फ सुर्खेत स्थित कर्णाली प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गरिनेछ। अस्पतालहरूमा विशेषज्ञ चिकित्सक व्यवस्था, निशुल्क रगत सेवा, विद्यालयमा नर्सिङ सेवा र लिटिल डाक्टर कार्यक्रम सञ्चालन गरिनेछ। शिक्षा क्षेत्रमा 10 वर्ष शिक्षा योजना लागू गरिने, सामुदायिक विद्यालयको पूर्वाधार सुधार, डिजिटल शिक्षाको विस्तार र शिक्षक क्षमता अभिवृद्धिमा जोड़ दिइनेछ। खेलकुद पूर्वाधार निर्माण तथा 10 औं राष्ट्रिय खेलकुदको तयारीलाई पनि प्राथमिकता दिइएको छ। संस्कृति तथा पर्यटनतर्फ देउडा संस्कृतिको संरक्षण, कर्णाली प्रदेश प्रज्ञा प्रतिष्ठान स्थापना, सिन्जा र दुल्लु क्षेत्रको अध्ययन तथा विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने पहल गरिनेछ। साथै कर्णाली पर्यटन दशक अभियान सञ्चालन गरिनेछ। जलस्रोत, सिंचाई, खानेपानी तथा ऊर्जा विकासका लागि एकीकृत रणनीति तयार गरिनेछ। जलविद्युत आयोजनामा स्थानीय लगानी प्रोत्साहन गरिने र सौर्य, वायु तथा साना जलविद्युत परियोजनालाई विस्तार गरिने उल्लेख छ। वन तथा वातावरण क्षेत्रमा जडीबुटी प्रशोधन, दुर्लभ वन्यजन्तु संरक्षण, मानव वन्यजन्तु द्वन्द न्यूनीकरण तथा कर्णालीका प्रमुख प्राकृतिक सम्पदाको संरक्षणमा जोड़ दिइएको छ। सरकारले प्रशासनिक खर्चमा मितव्ययिता अपनाउँदै शून्य बेरुजु अभियान मार्फत वित्तीय सुशासनलाई सुदृढ बनाउने जनाएको छ।
1: प्रतिनिधि सभामा 5 सीट रहेको राजतन्त्रवादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी फेरि फुटको संघारमा पुगेको छ। अध्यक्ष राजेन्द्र लिङदेल र महामन्त्री धवल शमशेर राणा बीच लामो समयदेखिको द्वन्द्व पार्टी फुटतिर उन्मुख भएको हो।
3: महामन्त्री राणाले गएको आइतबार राप्रपा त्याग गरी राष्ट्रवादी शक्ति निर्माण गर्ने बताउनु भएको छ। नयाँ अभियानमा सहभागी हुन पार्टीभित्र र बाहिरका राष्ट्रवादीलाई उहाँको आग्रह छ। राणाले पार्टीको वैधानिकता हिजोदेखि सकिएको बताउनु भएको छ। अध्यक्ष राजेन्द्र लिङदेनले अपील जारी गर्दै राणालाई राप्रपा महाधिवेशनमै जुट्न आग्रह गरेपछि राणाले जवाफी विज्ञप्ति जारी गर्दै राप्रपाको वैधानिकता जेठ 19 गतेदेखि सकिसकेको बताउनु भएको हो। राप्रपाले 2078 सालमा महाधिवेशन आयोजना गरेको थियो। विधान अनुसार 4 वर्ष कार्यकाल रहन्छ। विशेष परिस्थितिमा 1 वर्षसम्म कार्यकाल थप्न सकिने व्यवस्था अनुसार गएको मंगिरमा 6 महिना कार्यकाल थपिएको थियो। उक्त समय हिजो जेठ 19 गते सकिएको राणाको भनाइ छ।
1: दार्चुलाको मालिकार्जुन गाउँपालिका 2 का बासिन्दाको समय पानीको खोजीमै बित्ने गरेको छ।
3: मालिकार्जुन गाउँपालिका 2 का बजानी, सिराड, श्रीराड र ठिङका बासिन्दाले पानी माग गर्दै आएको वर्षौं भयो। यी बस्तीहरूमा अझै पनि खानेपानी पुगेको छैन। बर्खायाममा केही मुहानहरूबाट थोरै पानी उपलब्ध भए पनि हिउँदयाम शुरू हुनासाथ गाउँभर पानीको हाहाकार मचिन्छ। पानीका थोपा जोगाउन अधिकांश परिवारले घरमा दर्जनौं प्लास्टिकका जर्किन, गाग्री र ड्रम थन्काएर राखेका स्थानीय गजेन्द्र सिंह धामीले बताउनुभयो। खानेपानी अभावको सबैभन्दा ठूलो असर बाल बालिकामा परेको छ। विद्यालय जाने उमेरका विद्यार्थीहरू धेरै समय पानी बोकेरै बिताउँछन्। पानीको जोहो गर्नुपर्ने बाध्यताले उनीहरूको पढाइ प्रभावित हुने गरेको छ। यी बस्तीमा झण्डै 150 घरधुरी छन्। बस्तीभन्दा करिब 1 किलोमिटर तल बग्ने जतारी खोलाबाट लिफ्टिङ प्रविधि मार्फत पानी ल्याउने उद्देश्यले 2079 सालमा खानेपानी आयोजना शुरू गरिएको छ। योजना शुरू भएको 4 वर्ष बित्न लाग्दा पनि योजना अझै अधुरै छ। हालसम्म मुहान क्षेत्रमा पानी ट्याङ्की निर्माण बाहेक खासै प्रगति हुन सकेको छैन। खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष पुष्कर सिंह धामीका अनुसार बजेट सानो सानो आउँदा कामले गति लिन नसकेको हो। उहाँका अनुसार आर्थिक वर्ष 2079-80 15 लाख, 80-81 25 लाख, 82-83 25 लाख बजेट विनियोजन भएको छ।
4: BFBS, Gorkha Radio.

लुम्बिनी प्रदेशमा मन्त्री परिषद पुनर्गठन भएको छ। प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले हिजो मन्त्री परिषद पुनर्गठन गर्दै कार्य विभाजन गर्नुभएको हो। पुनर्गठित मन्त्री परिषदमा 5 नयाँ मन्त्रीलाई समावेश गरिएको छ। नेकपा एमालेबाट 4 र जनता समाजवादी पार्टी जसपाबाट 1 मन्त्री नियुक्त गर्दै मन्त्रालयका जिम्मेवारी तोकिएको छ। एमालेबाट तुलसी प्रसाद चौधरीलाई कृषि भूमि व्यवस्था तथा

0: और तो बसाइसराय रोक्न र गाउँ फर्कन प्रोत्साहन गर्न गाउँ फर्क प्यारा प्यारी कार्यक्रम सञ्चालन गरेको छ।
1: कदार्थ वर्ष 2081-82 शुरू गरिएको यो कार्यक्रम अन्तर्गत हालसम्म 15 घर परिवारका 32 जना गाउँ फर्किएका छन्। गाउँ फर्किने परिवारलाई घर निर्माण वा मर्मतका लागि प्रति परिवार 1,00,000 रूपियाँ अनुदान दिने गरिएको छ। साथै खेतीबाट उत्पादन लिन समय लाग्ने भएकाले शुरूका 6 महिनासम्म परिवारको संख्या अनुसार चामल, दाल, तेल र तरकारी लगायत आवश्यक खाद्यान्न पनि उपलब्ध गराइँदै आएको छ। बाँझो जमीनको उपयोग र कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले फलफूल खेतीका लागि निशुल्क बिरूवा र रोपाई खर्च समेत उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ। पछिल्लो एक वर्षमा भने महाशिला गाउँपालिकाबाट 93 परिवारका 325 जना अन्यन्त्रै बसाइसराई गरेर गएका छन्।
0: मनाङमा पहिलो पटक 135 मेगावाट क्षमताको मनाङ मर्च्याङदी जलविद्युत आयोजना निर्माण भएसँगै जिल्ला राष्ट्रिय प्रसारण लाइनसँग जोडिएको छ।
1: मर्च्याङदी नदीको जलशक्तिलाई उपयोग गरी निर्माण भइरहेको यो आयोजना रन अफ रिभर प्रणालीमा आधारित छ। करिब 33 अर्ब 38 करोड़ रूपियाँ लागतको आयोजनामा बुटल पावर कम्पनी र चिनिया लगानीकर्ताको संयुक्त लगानी छ। आयोजनाले वार्षिक 75 करोड़ युनिट भन्दा बढ़ी विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ। दुर्गम हिमाली भूगोल, पहिरो, हिमपात र जटिल भौगर्भिक अवस्थाका बीच निर्माण कार्य तीव्र गतिमा भइरहेको छ। आयोजना निर्माणका क्रममा सयौं स्थानीयले रोजगारी पाएका छन् भने यातायात, होटल तथा अरू सेवा व्यवसाय समेत लाभान्वित भएका छन्। स्थानीयवासीले आयोजनाबाट प्राप्त हुने रोयल्टी, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन विकासमा लगानी हुने अपेक्षा गरेका छन्। यद्यपि वातावरणीय प्रभाव न्यूनीकरणका लागि आवश्यक उपाय अपनाउँदै आयोजना निर्माण कार्य अघि बढ़ाइएको सरकारवालाले बताएका छन्।
0: कर्णाली प्रदेश सरकारले कृषि, शिक्षा, स्वास्थ्य पूर्वाधार र पर्यटनलाई प्राथमिकता दिँदै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख अस्वस्थ भएपछि मुख्यमन्त्री एमलाल कडैले प्रदेश सभामा कार्यक्रम प्रस्तुत गर्नु भएको हो।
2: सरकारले कृषिमा आत्मनिर्भरता र निर्यात प्रवर्धनलाई मुख्य लक्ष्य बनाएको छ। कृषि ऋणमा ब्याज सहुलियत, व्यावसायिक खेती तथा पशुपालनमा अनुदान, माटो परीक्षण सेवा विस्तार, जैविक मलको प्रयोग प्रवर्धन, फलफूल तथा नगदे बाली उत्पादन वृद्धि, रैथाने बाली संरक्षण तथा स्याउ विकास बोर्ड गठन जस्ता कार्यक्रम समेटिएका छन्। स्वास्थ्यतर्फ सुर्खेत स्थित कर्णाली प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गरिनेछ। अस्पतालहरूमा विशेषज्ञ चिकित्सक व्यवस्था, निशुल्क रगत सेवा, विद्यालयमा नर्सिङ सेवा र लिटिल डाक्टर कार्यक्रम सञ्चालन गरिनेछ। शिक्षा क्षेत्रमा 10 वर्षे शिक्षा योजना लागू गरिने, सामुदायिक विद्यालयको पूर्वाधार सुधार, डिजिटल शिक्षाको विस्तार र शिक्षक क्षमता अभिवृद्धिमा जोड़ दिइनेछ। खेलकुद पूर्वाधार निर्माण तथा 10औं राष्ट्रिय खेलकुदको तयारीलाई पनि प्राथमिकता दिइएको छ। संस्कृति तथा पर्यटनतर्फ देउडा संस्कृतिको संरक्षण, कर्णाली प्रदेश प्रज्ञा प्रतिष्ठान स्थापना, सिन्जा र दुल्लु क्षेत्रको अध्ययन तथा विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने पहल गरिनेछ। साथै कर्णाली पर्यटन दशक अभियान सञ्चालन गरिनेछ। जलस्रोत, सिंचाई, खानेपानी तथा ऊर्जा विकासका लागि एकीकृत रणनीति तयार गरिनेछ। जलविद्युत आयोजनामा स्थानीय लगानी प्रोत्साहन गरिने र सौर्य, वायु तथा साना जलविद्युत परियोजनालाई विस्तार गरिने उल्लेख छ। वन तथा वातावरण क्षेत्रमा जड़ीबुटी प्रशोधन, दुर्लभ वन्यजन्तु संरक्षण, मानव वन्यजन्तु द्वन्द न्यूनीकरण तथा कर्णालीका प्रमुख प्राकृतिक सम्पदाको संरक्षणमा जोड़ दिइएको छ। सरकारले प्रशासनिक खर्चमा मितव्ययिता अपनाउँदै शून्य बेरुजु अभियान मार्फत वित्तीय सुशासनलाई सुदृढ बनाउने जनाएको छ।
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच समझदारी पत्रमा हस्ताक्षर हुने बित्तिकै हर्मुज जलमार्ग तत्काल पुनः सञ्चालनमा आउने बताउनु भएको छ। ओभल अफिसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले वार्ताकारहरू हर्मुज जलमार्ग मध्येको विषयलाई लेबनानमा जारी इजरायल हिजबुल्लाह बीचको तनाव र द्वन्द्वको मुद्दाबाट अलग राख्ने प्रयासमा रहेको जानकारी दिनुभयो। हौस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: यो BFBS कुल कर्म हो।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: नेपाल चीन सीमा नाका कोरोला हुँदै भित्रिएका 775 वटा विद्युतीय सवारी साधन नियन्त्रणमा लिएको छ. कास्कीदेखि मुस्ताङसम्मका सड़कमा जाँच गर्दा बुधबार रातिदेखि बिहिबार बिहानसम्मको अवधिमा नियन्त्रणमा लिएको हो. बजेट वक्तव्य सार्वजनिक हुनु अगावै कोरोला नाकाबाट भित्राइएका गाड़ी विभिन्न जिल्ला लैजान लागिएको नियन्त्रणमा लिएको गृह मन्त्रालयले जनाएको छ. बरामद गाड़ीमा नम्बर प्लेट हालिएको छैन. सबै गाड़ी भन्सारलाई जिम्मा लगाउने तयारी भइरहेको बताइएको छ. भक्तपुरको चागु नारायण आठ मञ्जुश्री गुम्बा नजिकै मजदूर बोकेको ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ. ढलान सकेर भक्तपुरतर्फ मजदूर बोकेर फर्किँदै गरेको ट्र्याक्टर पल्टिएर च्यापिँदा मजदूरको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ. भक्तपुरका प्रहरी उपरीक्षक सूर्य बहादुर खड्काका अनुसार कलमसीको एक होटलमा ढलान सकेर 12 जना मजदूर बोकेर फर्किँदै गरेको ट्र्याक्टर ब्रेक फेल भई दुर्घटनामा परेको हो. घाइते मजदूरहरूको उपचार भइरहेको छ. भक्तपुर नगरपालिका 10 हालिङमा

0: सस्वारले काठमाडौँका सड़कमा केही युवासँग कुरा गर्नु भएको छ। उनीहरूले नेपालले भारतको भूमि मिचेको प्रमाण दिन माग गरेका छन्।
1: मेरो नाम आकाश न्यौपाने, म यता तारकेश्वर बस्छु। म अहिले प्लस टू सकेर बसेको, 18 वर्ष भयो। मेरो घर रसुवा। एउटा प्रधानमन्त्री भइसके जस्तो व्यक्तिले त्यो कुराहरू चाहिँ संसदमा बसेर गर्नु हुँदैन थियो भन्ने लागेको थियो। उहाँले यदि त्यो बोल भएको भए त्यो प्रमाण देखाउन सक्नुपर्छ संसदमा बोलिसकेपछि। त्यो सेन्सिटिभ विषयमा यतिकै चाहिँ बोल्नु हुँदैन।
2: सुनिता रिजन, कालिका स्थान, 21 वर्ष भए, अहिले लोकसेवा पढिरहेको छ। त्यो चाहिँ अब केही प्रमाण भएर नै बोल्नु भएको होला उहाँले। अब त सत्य तथ्य बाहिर नआए चाहिँ हामीले केही जज गर्न मिल्दैन, त्यही भएर अब प्रमाण बाहिर आओस् पहिला। अब
3: मेरो नाम अर्जुन बाह्र, कालिका स्थान। म यता बाहिरतिर गएको तयारी गर्दैछु। मेरो 20 बालिन शाहले प्राइम मिनिस्टरले भन्नुभएको थियो नि, धेरैले के सुन्यो भन्दा इन्डियाले मात्र होइन नेपालले नि सीमा मिच्ने काम गरिरहेछ भन्नुभएको थियो नि। अब त्योभन्दा अगाडि नै भन्नुभएको थियो कि उहाँले कानुनी रूपमा उहाँसँग के वार्ता गरिसकेका छौँ भनेर त्यसरी उहाँले लिनुभएको थियो। तर यहाँको उसले जनताहरूले खासै त्यसलाई मध्यनजर नगरेर अब नेपालले पनि सीमा मिचेको त्यहीलाई मात्र फलो गरिराख्नु भयो।
4: मेरो नाम संस्कृति न्युपान, हामी यहीँ पुतली सडकमै हो, दिवेश लास्ट इयर। त्यस्तो थाहा भएन मलाई चाहिँ, तर अब त्यसले बोल्नु भएको छ भने पछाडि चाहिँ अब केही थाहा पाएर नै बोलेको होला नि भन्ने नै लाग्छ मलाई चाहिँ। अरू चाहिँ खै त
5: निजल मैना कपनबेट पढिरहेको छ। त्यही अब प्रुफ सहितै बोल्नु पर्थ्यो, तर हुनु त पहिला पहिला पनि सब प्रुफ दिएरै बोल्नु भएको थियो। अब एकचोटि चाहिँ प्रुफ नदिकन बोल्नुभयो, मेरो फ्युचरमा बोल्नुहुन्छ होला केही मतलब। पछि फेरि गर्नुभयो, प्रुफ दिनुभयो, यस्तो यस्तो रहेछ भनेर एक्सप्लेन गर्नु भने त ठिकै हो। अहिले चाहिँ यसरी चाहिँ अलिक बिना प्रुफको चाहिँ बोल्नु नहुने थियो।
6: सौरभ पराजित, म अहिले ब्याचलर्स गर्दै हो गौशाला। त्यही सोसियल मिडिया रिलहरू स्क्रोल गर्दा गर्दै देखायो भने चाहिँ स्टेटमेन्ट मात्रै दियो होइन, तर प्रुफहरू त दिएन नि त। जे भए पनि प्रुफ पनि दिनु पर्थ्यो कहाँ के गरायो भनेर। मान्छेहरू त जेनरल पब्लिकलाई थाहा हुँदैन, कन्फ्युज हुन्छ नि त। त्यो त्यहाँ भए चाहिँ हामीलाई नि क्लियर हुन्थ्यो।
7: मेरो नाम राजेश श्याम शाह, यहीँ 2-3 दिनको लागि घुम्न आएको छु। घर चाहिँ मेरो सर्लाही जिल्ला बरतुवा। पढ्दैछु अहिले ब्याचलर फर्स्ट इयर। अब यो खासै हेर्दाखेरि त अहिले विवादमा छ होइन, जस्तै लिपुले कालापानीहरू छ नि, अब विवादमा छ। उहाँहरूले भन्नु भइरहेको छ कि हाम्रो छ, अब नेपालले भनिरहेछ कि मेरो छ, किनभने हामी पनि त राई क्षेत्रबाट हो जहाँ बोर्डर पनि पर्छ होइन। अब त्यो बोर्डर हेर्दाखेरि थोरै मलाई लाग्छ कि नेपालीहरू पनि इन्डियातिर अलिअलि बसेछ। अब सायद उहाँको सन्दर्भ यही होला। अब फिक्स उहाँ त एकदमै स्पष्ट रूपमा मतलब भनेको छैन, छानबिन भएपछि थाहा हुन्छ।
0: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले नेपालको न्यायालय फैसला कार्यान्वयनमा निरीह बन्नु परेको बताउनु भएको छ। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै न्यौपाने,
8: हामीले संविधानमा लेख्यौं अदालतको आदेश निर्देशन फैसला मान्नुपर्छ, हामीले कानूनमा भन्यौं ढिलो न्याय पाउनु न्याय पाउनु होइन, त्यसैले न्याय छिटो दिनुपर्छ भन्यो। एक त फैसलै हुँदैन, दोस्रो फैसला भइसके पछाडिको गति यो छ। अब फैसला कार्यान्वयनको जिम्मा हामीसँग भइसके पश्चात सभामुख ज्यू मार्फत यसमा चाहिँ सम्बन्धित सरकारवाला, मैले यी क्याटेगोरिकल्ली जस्तो यो समलैङ्गिक विवाहलाई मान्यता दिन समिति गठन गर्छु।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो।

आजका दिन नेपाललाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको दिनको सम्झनामा हरेक वर्ष आजको दिनलाई राष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको हो। नेपालको संविधानले सबै जात जाति भाषाभाषी वर्ग र समुदायको हक अधिकार सुनिश्चित गर्दै समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा क्षमतामूलक समाज निर्माण गर्ने संकल्प गरेको छ। तर नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको दुई दशक बितिसक्दा पनि व्यवहारमा कार्यान्वयन नभएको भन्दै सरकारवालाले चिन्ता व्यक्त गर्दै आएका छन्। संविधानको धारा 24 छुवाछुत तथा भेदभाव विरूद्धको हक अन्तर्गत कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति जात जाति समुदाय पेसा व्यवसाय वा शारीरिक अवस्थाका आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछुत वा भेदभाव नगरिने सुनिश्चित गरिएको छ। पोखरा जोमसोम नियमित हवाई सेवा बन्द भएको छ। उडान फर्दै आएका निजी वायु सेवा कम्पनी तारा एयरलाइन्स र समिट एयरलाइन्सले पोखरा जोमसोम नियमित हवाई सेवा उडान 3 महिनाका लागि बन्द गरेका हुन्। बर्खायामको मनसुन मौसम प्रतिकूलता र पर्यटकीय अफसिजन लगायत कारण पोखरा जोमसोम नियमित उडान बन्द गरेको जोमसोम नागरिक उड्डयन कार्यालयका प्रमुख दीपक पोखरेलले जानकारी दिनुभएको छ। जोमसोम नागरिक उड्डयन कार्यालयले वर्षेनी हिउँदयाम र बर्खायामको समयमा अल्पकालीन रूपमा पोखरा जोमसोम हवाई सेवा स्थगित हुने गरेको जनाएको छ। नियमित उडान बन्द गरिएको भए पनि आकस्मिक चार्टर हवाई तथा हेली सेवा नरोकिने जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको छ। आज शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ। अहिले बिहान

0: जनाएको छ। बरामद गाडी भन्सालाई जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। लुम्बिनी प्रदेशमा मन्त्री परिषद पुनर्गठन भएको छ। प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले हिजो मन्त्री परिषद पुनर्गठन गर्दै कार्य विभाजन गर्नुभएको हो। पुनर्गठित मन्त्री परिषदमा 5 नयाँ मन्त्रीलाई समावेश गरिएको छ। नेकपा एमालेबाट 4 र जनता समाजवादी पार्टी जसपाबाट 1 मन्त्री नियुक्त गर्दै मन्त्रालयको जिम्मेवारी तोकिएको छ। एमालेबाट तुलसी प्रसाद चौधरीलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, रामजी प्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र डिली राज भूषाललाई ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी दिएको हो। यसै गरी जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ। पर्वतको महाशिला गाउँपालिकाले बढ्दो बसाइसराई रोक्न र गाउँ फर्कन प्रोत्साहन गर्न गाउँ फर्क प्यारा पारी कार्यक्रम सञ्चालन गरेको छ।
1: पदार्थी वर्ष 2081-82 शुरू गरिएको यो कार्यक्रम अन्तर्गत हालसम्म 15 घर परिवारका 32 जना गाउँ फर्किएका छन्। गाउँ फर्किने परिवारलाई घर निर्माण वा मरमतका लागि प्रति परिवार 1,00,000 रूपियाँ अनुदान दिने गरिएको छ। साथै खेतीबाट उत्पादन लिन समय लाग्ने भएकाले शुरूका 6 महिनासम्म परिवारको संख्या अनुसार चामल, दाल, तेल र तरकारी लगायत आवश्यक खाद्यान्न पनि उपलब्ध गराइँदै आएको छ। बाँझो जमिनको उपयोग र कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले फलफूल खेतीका लागि निशुल्क बिरूवा र रोपाई खर्च समेत उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ। पछिल्लो एक वर्षमा भने महाशिला गाउँपालिकाबाट 93 परिवारका 325 जना अनियन्त्रित बसाइसराई गरेर गएका छन्।
0: प्रतिनिधि सभामा 5 सीट रहेको राजतन्त्रवादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी फेरि फुटको संघारमा पुगेको छ। अध्यक्ष राजेन्द्र लिङदेन र महामन्त्री तवल शमशेर राणा बीच लामो समयदेखिको द्वन्द फाटी फुटतिर उन्मुख भएको हो।
2: महामन्त्री राणाले गएको आइतबार राप्रपा त्याग गरी राष्ट्रवादी शक्ति निर्माण गर्ने बताउनु भएको छ। नयाँ अभियानमा सहभागी हुन पार्टीभित्र र बाहिरका राष्ट्रवादीलाई उहाँको आग्रह छ। राणाले पार्टीको वैधानिकता हिजोदेखि सकिएको बताउनु भएको छ। अध्यक्ष राजेन्द्र लिङदेनले अपील जारी गर्दै राणालाई राप्रपा महाधिवेशनमै जुट्न आग्रह गरेपछि राणाले जवाफी विज्ञप्ति जारी गर्दै राप्रपाको वैधानिकता जेठ 19 गतेदेखि सकिसकेको बताउनु भएको हो। राप्रपाले 2078 सालमा महाधिवेशन आयोजना गरेको थियो। विधान अनुसार 4 वर्ष कार्यकाल रहन्छ। विशेष परिस्थितिमा 1 वर्षसम्म कार्यकाल थप्न सकिने व्यवस्था अनुसार गएको मंसिरमा 6 महिना कार्यकाल थपिएको थियो। उक्त समय हिजो जेठ 19 गते सकिएको राणाको भनाइ छ।
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान बीच समझदारी पत्रमा हस्ताक्षर हुने बित्तिकै हर्मुज जलमार्ग तत्काल पुनः सञ्चालनमा आउने बताउनु भएको छ।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: एसीसी महिला प्रीमियर कपमा नेपालको लगातार दोस्रो पटक जित भएको छ. मलेसियामा जारी खेलमा नेपालले भूटानलाई 51 रनले हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो. नेपालले दिएको 114 रनको लक्ष्य पछ्याएको भूटानले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 62 रन मात्रै बनाएको हो. नेपालका लागि सीताराणा मगरले 37 र रुबिना छेत्रीले 24, सोनी पाखरिनले 13 तथा सम्झना कुमारीले 10 रन बनाउनु भयो. नेपालको बलिङतर्फ रुबिना छेत्रीले 3 विकेट, रिया शर्माले 2 विकेट लिँदा कविता कुँवर र मनिषा उपाध्यायले समान 1-1 विकेट लिनुभयो. पहिलो खेलमा कतारलाई 8 विकेटले हराएको नेपाल समूह डीमा लगातार दोस्रो जित निकाल्न सफल भएको छ. नेपाल रहेको समूहमा कतार, भूटान र हङकङ छन्. नेपालले समूह चरणको अन्तिम खेल पर्सि हङकङसँग खेल्ने तालिका छ. महिला टी20 एसिया कप छनौट प्रतियोगितामा समेत रहेको एसीसी महिला प्रिमियर कपमा 18 टोली सहभागी छन्. प्रतियोगिताबाट उत्कृष्ट 4 टोली महिला एसिया कपका लागि छनौट हुनेछन्. भारतसँगको सीमा विवादबारे प्रधानमन्त्रीको अभिव्यक्तिले संघीय संसदका दुवै सदन अवरूद्ध भएको छ. सांसदहरूले उहाँको अभिव्यक्ति फिर्ता र संसदबाट रेकर्ड हटाउन माग गरेका छन्. काठमाडौँका सड़कमा केही युवासँग कुरा राख्दाखेरि उनीहरूले नेपालले भारतको भूमि मिसिएको प्रमाण दिन माग गरेका छन्.
4: म यता तारकेश्वर बस्छु. म अहिले प्लस टू सकेर बसेको 18 वर्ष भयो. मेरो घर रसुवा. एउटा प्रधानमन्त्री भइसके जस्तो व्यक्तिले त्यो कुराहरू चाहिँ संसदमा बसेर गर्नु हुँदैन थियो भन्ने लागेको थियो. उहाँले यदि त्यो बोल भएको भए त्यो प्रमाण देखाउन सक्नुपर्छ संसदमा बोलिसकेपछि. त्यो सेन्सिटिभ विषयमा यतिकै चाहिँ बोल्नु हुँदैन.
5: सुनिता रिजाल, कालिका स्थान, 21 वर्ष भयो. अहिले लोकसेवा पढिरहेको छ. त्यो चाहिँ अब केही प्रमाण भएर नै बोल्नु भयो होला उहाँले. अब सत्य तथ्य बाहिर नआए चाहिँ हामीले केही जज गर्न मिल्दैन. त्यही भएर अब प्रमाण बाहिर आओस् पहिला. अब
6: मेरो नाम अर्जुन बाह्रघरे, कालिका स्थान. म यता बाहिरतिर गएको तयारी गर्दैछु. मेरो 20 बालिन शाहले प्राइम मिनिस्टरले भन्नुभएको थियो नि. धेरैले के सुन्यो भन्दा इन्डियाले मात्र होइन नेपालले नि सीमा मिच्ने काम गरिरहेछ भन्नुभएको थियो नि.

0: त्यही अब प्रुफ सहितै बोल्नु पर्थ्यो, तर हुनु त पहिला पहिला पनि सब प्रुफ दिएरै बोल्नु भएको थियो, अब एकचोटि चाहिँ प्रुफ नदिकन बोल्नुभयो, मेरो फ्युचरमा बोल्नुहुन्छ होला केही मतलब, पछि फेरि गर्नुभयो प्रुफ दिनुभयो यस्तो यस्तो रहेछ भनेर एक्सप्लेन गर्नु भने त ठिकै हो, अहिले चाहिँ यसरी चाहिँ अलि बिना प्रुफको चाहिँ बोल्नु नहुने थियो।
1: सौरभ पराजित म अहिले ब्याचलर्स गर्दै हो गौशाला, त्यही सोसियल मिडिया रिलहरू स्क्रोल गर्दा गर्दै देखायो त्यो चाहिँ स्टेटमेन्ट मात्रै दियो होइन, तर प्रुफहरू त दिएन नि त जे भए पनि, त्यो प्रुफ पनि दिनु पर्थ्यो कहाँ के गरे हो भनेर, मान्छेहरू त जेनरल पब्लिकलाई थाहा हुँदैन, कन्फ्युज हुन्छ नि त, त्यो त्यहाँ भए चाहिँ अनि हामीलाई नि क्लियर हुन्थ्यो।
2: मेरो नाम राधेश श्याम शाह, यही दुई तिन दिनको लागि घुम्न आएको छु, घर चाहिँ मेरो सर्लाही जिल्ला बरतवा, पढ्दैछु अहिले ब्याचलर फर्स्ट इयर। अब यो खासै हेर्दाखेरि त अहिले विवादमा छ होइन, जस्तै लिपुले कालापानीहरू छ नि, अब विवादमा छ, उहाँहरूले भन्नु भइरहेछ कि हाम्रो छ, अब नेपालले भनिरहेछ कि मेरो छ, किनभने हामी पनि त राई क्षेत्रैबाट हो जहाँ बोर्डर पनि पर्छ होइन। अब त्यो बोर्डर हेर्दाखेरि थोरै मलाई लाग्छ कि नेपालीहरू पनि इन्डियातिर अलिअलि बसेछ, अब सायद उहाँको सन्दर्भ त्यही होला, अब फिक्स उहाँ त एकदमै स्पष्ट रूपमा मतलब भनेको छैन, छानबिन भएपछि थाहा हुन्छ।
3: इजरायल र लेबनान बीच जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्य सहित सशस्त्र युद्ध विराममा सहमति भएको छ। इजरायल र इरान समर्थित हिजबुल्लाह समूह बीचको लड़ाई रोक्नका लागि भएको सहमति अमेरिकाको मध्यस्थतामा वाशिङटनमा सम्पन्न वार्ता मार्फत भएको हो। बीबीसीका जेम्स रीड।
4: This agreement is aimed at ending a war that has devastated southern Lebanon. It would require Hezbollah to stop its attacks on Israeli forces and withdraw from the south. It also outlines the creation of pilot zones where the Lebanese army would establish control. But Hezbollah was not involved in the negotiations, and there's no requirement for the Israeli army to withdraw. A similar agreement in April failed to end the fighting. Washington has been pressing for a ceasefire in Lebanon, partly because Iran has made it a condition for a wider peace deal.
3: आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस। सरकारले 2068 साल जेठ 21 गते नेपाललाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको दिनको सम्झनामा हरेक वर्ष आजको दिनलाई राष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार, म अनुषा।

0: और फिर क्या होगा?
1: पार्टियां, दावतें।
2: Yes!

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सगरमाथामा छ दिनदेखि बेपत्ता पर्वतारोहण गाइड दावा शेर्पा छ दिनपछि सकुशल फेला पर्नु भएको छ। ओखलडुङ्गाका शेर्पालाई आज बिहान खुम्बु आइसफल क्षेत्रमा खोजी टोलीले उद्धार गरेको हो। एडके एक्सपिडिशनका प्रबन्ध निर्देशक पेम्बा शेर्पाका अनुसार गाइड शेर्पा हिउँमा कृषिदै तल झर्दै गरेको अवस्थामा फेला पर्नु भएको हो। उद्धारपछि उहाँलाई हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौँ ल्याइँदैछ। फेसबुकमा सार्वजनिक तस्विरहरूमा दावाका हातका औंलामा चोट देखिएको छ। हिमालयन ट्राभर्स एडभेन्चरसँग आबद्ध शेर्पा जेठ 15 गते तेस्रो शिविर आसपासबाट सम्पर्कविहीन हुनु भएको थियो। पोखरा महानगरपालिकाले फिर्के खोलाको खोला घरभित्रका 160 संरचना हटाएको छ। जेठ 10 गतेदेखि महानगरले फिर्केमा अतिक्रमी संरचना हटाउन शुरू गरेको हो। महानगरले फेवाताल संरक्षणसँग जोड़िएको फिर्के खोला सफाई तथा अतिक्रमण हटाउने अभियानलाई थप प्रभावकारी बनाएको जनाएको छ। महानगर प्रमुख धनराज आचार्यले पोखराको अन्धेरी कुनादेखि शुरू भएर गाईघाटमा पुगेर फेवातालमा मिसिने फिर्के खोलाको प्राकृतिक बहाव संरक्षणका लागि अभियान चलाइएको बताउनु भएको छ। महानगरले फिर्के खोला घरका आंशिक रूपमा हटाइएका संरचना संस्थाले सम्बन्धित व्यक्ति तथा तोकेको समयभित्र आफै हटाउन आग्रह गरिएको छ। महानगरले फिर्के खोलामा सिधै ढल विसर्जन भइरहेको भन्दै 10 दिनभित्र सेफ्टी ट्याङ्की निर्माण गरी ढल खोलामा नफाल्न चेतावनी दिएको छ। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 नीति कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेपछि विगतकै कार्यक्रमलाई निरन्तरता दिएको र बदलिदो राजनीति परिस्थिति अनुसार नआएको भनेर टिप्पणी गरिएको छ। सरकारका कार्यक्रम कार्यान्वयनमा आशंका सर्वसाधारणको छ। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट।
4: गण्डकी प्रदेश सरकारको 2075 आएको पहिलो नीति कार्यक्रममा पोखरामा सुविधा सम्पन्न क्रिकेट रंगशाला निर्माण गर्ने योजना थियो। सोही वर्ष डीपीआरका लागि 50 लाख बजेट समेत विनियोजन भयो। पोखरा 33 क्रिकेट रंगशालाका लागि जग्गा खोजेर डीपीआर बनाइएको त्यो योजना अहिलेसम्म अघि बढ्न सकेको छैन। त्यसपछिका हरेक नीति कार्यक्रममा क्रिकेट रंगशाला बनाउने कार्यक्रम आउने गरेको छ, तर त्यसका लागि आवश्यक बजेट भने विनियोजन हुँदैन। आगामी आर्थिक वर्ष 83-84 लागि सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत भएको छ। यस वर्ष पनि क्रिकेट रंगशाला निर्माण गर्ने भनेर सरकारले कार्यक्रम ल्याएको छ, तर खेलकुद कर्मीहरूले भने सरकारले ल्याएको कार्यक्रम पत्याउन छाडेका छन्। क्रिकेट रंगशाला जस्तै वर्षेनी नीति कार्यक्रममा आउने तथा कार्यान्वयन नहुने धेरै योजना सरकारले यसपटक समेत ल्याएको छ। खेलकुदतर्फ पुरानै कार्यक्रमलाई निरन्तरता दिएको र अधिकांश कार्यक्रम यसपटकसम्म दोहोरिएको गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जय कान्त सिग्देल बताउनुहुन्छ।
5: क्रिकेटलाई पहिलो नीति तथा कार्यक्रम क्रिकेट र गल्फ हाम्रो प्रदेशको

0: कार्यक्रमले नयाँपन दिन नसकेको भनेर टिप्पणी गरेको छ। प्रमुख सचेतक कुसुम बुढा मगरले ठोस र मूर्त रूपमा कार्यक्रम नआएको तथा रोजगारी सिर्जना र महिलाका लागि धेरै कार्यक्रम छुटेको उहाँ बताउनुहुन्छ।
1: बढ्दो राजनीति परिवेशलाई हेर्दाखेरि पनि सरकारले त्यो बुझेर केही ठोस प्रदेश सरकार देखिने किनिने र गर्व गर्ने खालका केही ठोस कार्यक्रमहरू ल्याउँछ भन्ने थियो अपेक्षा, तर त्यस्तो देखेन। हाम्रो चाहिँ पुरातनवादी सोच नै यथाशीतवादी सोच नै अलमल लिएर नीति कार्यक्रम प्रस्तुत भएको छ। अब हामीले सुझाव पेश गर्छौ, सरकारले त्यसलाई समावेश गरेर लाने कुरा कतिको गर्छ त्यो हेर्न बाँकी नै छ। तर सरस्वती हेर्दाखेरि चाहिँ यो परम्परामा आधारित
2: निरन्तरता धेरै कार्यक्रम नयाँ कार्यक्रमहरू एकाध बाहेक धेरै दिनका कार्यक्रमहरू छन्।
3: मधेसका 16% बालबालिकामा कुपोषणको समस्या देखिएको छ। स्वास्थ्य निर्देशनालय मधेस प्रदेशले 136 स्थानीय तहमध्ये 113 स्थानीय तहमा गरेको पोषण परीक्षणमा 16% कुपोषण देखिएको हो। मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले 35,800 कुपोषित, 8,771 जना शीघ्र कुपोषित र 2,33,000 सामान्य अवस्थामा रहेको बताउनु भएको छ। विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार यो अवस्था संकटपूर्ण हो। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले गरीबी, अशिक्षा, पोषण सम्बन्धी चेतनाको कमी, सरसफाईको अभाव तथा असन्तुलित खानपानले मधेसमा कुपोषणको समस्या जटिल बन्दै गएको बताउनुभयो। रोल्पाको माडी गाउँपालिका 2 ब्याङ खोलामा आज बिहान भएको जीव दुर्घटनामा मृत्यु हुनेको संख्या 3 पुगेको छ।
4: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: पोखरा महानगरपालिकाले फिर्के खोलाको खोलाघरभित्रका 160 संरचना हटाएको छ। जेठ 10 गतेदेखि महानगरले फिर्केमा अतिक्रमी संरचना हटाउन शुरू गरेको हो। महानगरले फेवाताल संरचनसँग जोड़िएको फिर्के खोला सफाई तथा अतिक्रमण हटाउने अभियानलाई थप प्रभावकारी बनाएको जनाएको छ। महानगरले फिर्के खोलाघरका आंशिक रूपमा हटाइएका संरचना अब संस्था र सम्बन्धित व्यक्तिलाई तोकेको समयभित्र आफै हटाउन आग्रह गरेको छ। महानगरले फिर्के खोलामा सिधै ढल मिसाइएको भन्दै 10 दिनभित्र सेफ्टी ट्याङ्की निर्माण गरेर ढल खोलामा नफाल्न भनेको छ। सगरमाथामा 6 दिनदेखि बेपत्ता पर्वतारोहण गाइड दावा शेर्पालाई सकुशल फेला पारिएको छ। ओखलडुंगाका शेर्पालाई आज बिहान खुम्बु आइसफल क्षेत्रमा खोजी टोलीले उद्धार गरेको हो। एडके एक्सपिडिशनका प्रबन्ध निर्देशक पेम्बा शेर्पाका अनुसार गाइड शेर्पा हिउँमा घिस्रिँदै तल झर्दै गरेको अवस्थामा फेला पर्नु भएको हो। उद्धारपछि उहाँलाई हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौँ ल्याइँदैछ। फेसबुकमा सार्वजनिक तस्विरहरूमा दावाका हातका औंलामा घाउ देखिएको छ। हिमालयन ट्राभल्स एडभेन्चर्स आबद्ध शेर्पा जेठ 15 गते तेस्रो शिविर आसपासबाट सम्पर्कविहीन हुनुभएको थियो। मधेसका 16% बालबालिकामा कुपोषणको समस्या देखिएको छ। स्वास्थ्य निर्देशनालय मधेस प्रदेशले 136 स्थानीय तहमध्ये 133 स्थानीय तहमा गरेको पोषण परीक्षणमा 16% बालबालिकामा कुपोषण देखिएको हो। मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले 35,800 कुपोषित 8,800 शीघ्र कुपोषित र 2,33,000 सामान्य कुपोषणको अवस्थामा रहेको जानकारी दिनुभएको छ। विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार यो अवस्था संकटपूर्ण हो। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले गरीबी अशिक्षा पोषण सम्बन्धी चेतनाको कमी सरसफाईको अभाव तथा असन्तुलित खानपानले मधेसमा कुपोषणको समस्या जटिल बन्दै गएको बताउनु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मधेस प्रदेशका प्रदेश सचिव डाक्टर प्रमोद यादवले कृषि उत्पादनमा सम्पन्न मानिने प्रदेशमा बाल कुपोषण उच्च हुनु दुःखद भएको बताउनु भएको छ। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 नीति कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेपछि विगतकै कार्यक्रमलाई निरन्तरता दिएको र बदलिदो राजनीतिक परिस्थिति अनुसार नआएको भनेर टिप्पणी गरिएको छ। सरकारका कार्यक्रम कार्यान्वयनमा आशंका सर्वसाधारणको छ। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट।
4: गण्डकी प्रदेश सरकारको 2075 आएको पहिलो नीति कार्यक्रममा पोखरामा सुविधा सम्पन्न क्रिकेट रंगशाला निर्माण गर्ने योजना थियो। सोही वर्ष डीपीआरका लागि 50 लाख बजेट समेत विनियोजन भयो। पोखरा 33 क्रिकेट रंगशालाका लागि जग्गा खोजेर डीपीआर बनाइएको त्यो योजना अहिलेसम्म अघि बढ्न सकेको छैन। त्यसपछिका हरेक नीति कार्यक्रममा क्रिकेट रंगशाला बनाउने कार्यक्रम आउने गरेको छ, तर त्यसका लागि आवश्यक बजेट भने विनियोजन हुँदैन। आगामी आर्थिक वर्ष 83-84 लागि सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत भएको छ। यस वर्ष पनि क्रिकेट रंगशाला निर्माण गर्ने भनेर सरकारले कार्यक्रम ल्याएको छ, तर खेलकुद कर्मीहरूले भने सरकारले ल्याएको कार्यक्रम पत्याउन छाडेका छन्। क्रिकेट रंगशाला जस्तै वर्षेनी नीति कार्यक्रममा आउने तथा कार्यान्वयन नहुने धेरै योजना सरकारले यसपटक समेत ल्याएको छ। खेलकुदतर्फ पुरानै कार्यक्रमलाई निरन्तरता दिएको र अधिकांश कार्यक्रम यसपटकसम्म दोहोरिएको गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष संजय कान्त सिग्देल बताउनुहुन्छ।
5: क्रिकेटलाई पहिलो नीति तथा कार्यक्रम क्रिकेट

0: टिप्पणी गरेको छ। प्रमुख सचेतक कुसुम बुढामगरले ठोस र मूर्त रूपमा कार्यक्रम नआएको तथा रोजगारी सिर्जना र महिलाका लागि धेरै कार्यक्रम छुटेको उहाँ बताउनुहुन्छ।
1: बढ्दो राजनीति परिवेशलाई हेर्दाखेरि पनि सरकारले त्यो बुझेर केही ठोस प्रदेश सरकार देखिने किनिने र गर्व गर्ने खालका केही ठोस कार्यक्रमहरू ल्याऊ भन्ने थियो अपेक्षा, तर त्यस्तो देखेन। हाम्रो चाहिँ पुरातनवादी सोच नै यथाशक्तिवादी सोच नै अलमल लिएर नीति कार्यक्रम प्रस्तुत भएको छ। अब हामीले सुझाव पेश गर्छौँ, सरकारले त्यसलाई समावेश गरेर लाने कुरा कतिको गर्छ त्यो हेर्न बाँकी नै छ। तर सरस्वती हेर्दाखेरि चाहिँ यो परम्परामा आधारित निरन्तरता धेरै कार्यक्रम नयाँ कार्यक्रमहरू एकाध बाहेक धेरै निरन्तरका कार्यक्रमहरू छन्।
2: एसएससी महिला प्रिमियर कपमा नेपालले लगातार दोस्रो पटक जितेको छ। मलेसियामा जारी खेलमा नेपालले भूटानलाई 51 रन हराउँदै प्रतियोगिता लगातार दोस्रो जित निकालेको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार, म अनुसा।
3: यो बीएफबीएस कुलकर्म रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: सगरमाथामा छ दिनदेखि बेपत्ता पर्वतारोहण गाइड दावा शेर्पालाई सकुशल फेला पारिएको छ. ओखलडुङ्गाका शेर्पालाई आज बिहान खुम्बु आइसफल क्षेत्रमा खोजी टोलीले उद्धार गरेको हो. एटके एक्सपिडिशनका प्रबन्ध निर्देशक पेम्बा शेर्पाका अनुसार गाइड शेर्पा हिउँमा घिसुदै तल झर्दै गरेको अवस्थामा फेला पर्नु भएको हो. उद्धारपछि उहाँलाई हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौँको ह्याम्स अस्पतालमा ल्याइएको छ. फेसबुकमा सार्वजनिक तस्विरहरूमा दावाका हातका औंलामा घाउ देखिएको छ. हिमालयन ट्राभल्स एडभेन्चर सँग आबद्ध शेर्पा जेठ 15 गते तेस्रो शिविर आसपासबाट सम्पर्कविहीन हुनु भएको थियो. हेनली पासपोर्ट इण्डेक्स 2026 अनुसार नेपाली पासपोर्टको र्याङ्किङमा 4 स्थान सुधार भएको छ. विश्वभरका पासपोर्टहरूको शक्तिलाई मापन गर्ने हेनली पासपोर्टले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपाल 97 स्थानमा उक्लिएर केही सुधार गरिएको हो. गत वर्ष नेपाल 101 स्थानमा थियो. नेपालका नागरिकले 35 मुलुकमा बिना भिजा प्रवेश पाएका छन्. यो वर्ष सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली बनेको छ. सिंगापुरका नागरिकले 192 मुलुकमा भिजा बिना यात्रा गर्न सक्छन्. सूचीमा जापान, दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स दोस्रो स्थानमा रहेका छन् भने स्वीडेन तेस्रो स्थानमा छ. छिमेकी भारत 78 र चीन 56 स्थानमा छन्. सन् 2025 शीर्ष 10 बाहिरिएको अमेरिका फेरि शीर्ष 10 भित्र पर्न सफल भएको छ. बेलायत 6 स्थानमा उक्लिएको छ. सबैभन्दा कमजोर पासपोर्टको सूचीमा परेको अफगानिस्तानले जम्मा 23 मुलुकमा मात्र भिजा बिना प्रवेशको अनुमति पाएको छ. अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक विरूद्धको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा आज सुनवाईका लागि पेशी तोकिएको छ. मुद्दा सर्वोच्चका न्यायाधीश द्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासमा सुनवाईका लागि पेशी तोकिएको हो. नेपाल इन्जिनियरिङ कलेजभित्रको अनियमितता मिलाउने नाममा 78 लाख रूपियाँ घुस लिएको आरोपपछि दायर भएको मुद्दामा विशेष अदालतले यसअघि नै पाठक र कलेजका अध्यक्ष लम्बोदर नेौपानेलाई जनहित 3 कैद र 39 लाख रूपियाँ जरिवाना गर्ने फैसला सुनाएको थियो. फैसला विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको हो. यसअघि अदालतमा पेश भएका प्रमाणहरूमा घुस लेनदेन सम्बन्धी अडियो र भिडियो सामग्री समेत रहेको उल्लेख छ. कलेजको विवाद मिलाउन 1,60,00,000 रूपियाँको डिल भएको र त्यसको पहिलो किस्ता स्वरूप 78 लाख रूपियाँ लेनदेन भएको आरोप पत्रमा उल्लेख छ. मुद्दाको अन्तिम फैसला भने सर्वोच्च अदालतको निर्णयपछि मात्रै आउनेछ. सशस्त्र प्रहरी बलको हेडक्वार्टरको सवारी शाखामा भएको आगलागी घटनाको छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन गरिएको छ. सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी विष्णु प्रसाद भट्टका अनुसार डीआईजी सन्दीप थापाको नेतृत्वमा समिति गठन गरिएको हो. थापा नेतृत्वको समितिलाई हदम्याद तोकिएको छैन. सकेसम्म छिटो छानबिन सकाएर प्रतिवेदन पेश गर्न भनिएको छ. गैराती करिब 8 भएको आगलागीबाट केही सवारी साधनमा क्षति पुगेको छ. आगलागी बंगलामुखी गणबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो. काठमाडौँ महानगरपालिकाले 6 सहकारी संस्थालाई 15 आफूले भाडामा लिएका कार्यालय खाली गर्न निर्देशन दिएको छ. महानगरको कानून तथा मानव अधिकार विभागले आज सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयभित्र सम्पर्कमा नआए कार्यालय आफै खाली गराइने चेतावनी दिएको हो. महानगरका अनुसार सत्कार अमृताम्ब हिराखुशी मार्गदर्शन नवल सवल र पञ्चरूपा बचत तथा ऋण सहकारी संस्था यो सूचीमा परेका छन्. न्यायिक समितिको निर्णय अनुसार कार्यालय खाली गराउँदा त्यहाँ रहेका सरसामान सम्बन्धित घरधनीको जिम्मा लगाइने पनि महानगरले जनाएको छ. महानगरले यसअघि नै ती सहकारीलाई कार्यालय खाली गर्नुपर्ने निर्णय गरिसकेको थियो. बलायतको डिभन क्षेत्रमा भएको हेलिकप्टर दुर्घटनामा 3 रोयल नेभीका सैनिकको मृत्यु भएको छ. डाटोमा नजिकै तालिम अभ्यासका क्रममा मार्लिन मार्क 4 हेलिकप्टर खेतमा खसेको हो. दुर्घटनापछि प्रिन्सेस अफ वेल्सले मृतक सैनिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ. घटनाबारे

समेत पीड़ितलाई तिर्नुपर्ने भएको छ। सर्वोच्च अदालतले चेक अनादर मुद्दामा फैसला गर्दै चेकमा लेखिएको रकम र सोको ब्याज समेत पीड़ितलाई भराउनु पर्ने आदेश दिएको हो। न्यायाधीश कुमार रेग्मी र बालकृष्ण ढकालको संयुक्त इजलासले उच्च अदालत पाटनको फैसला उल्टाउँदै ब्याज समेत भराउनु पर्ने आदेश दिएको हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: एसियन गेम्स पुरूष क्रिकेट छनौट प्रतियोगितामा नेपालले मलेसियालाई 276 रनको लक्ष्य दिएको छ। सिंगापुरको राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले विश्व ओभरमा 7 विकेट गुमाउँदै 275 रन बनाएको हो। नेपालका लागि कुशल भुर्तेले 126 रन बनाउनुभयो। यो प्रतियोगिताका लगातार दोस्रो शतक बनाएका कुशलले चीन विरूद्धको पहिलो खेलमा पनि शतक बनाउनु भएको थियो। टी20मा तेस्रो शतक बनाउनुभएका कुशल नेपालका लागि लगातार दोस्रो शतक हान्ने पहिलो खेलाड़ी समेत बन्नु भएको छ। त्यस्तै आसिफ शेखले 68 रन, कप्तान दिपेन्द्र सिंह ऐरीले 31, सन्दीप जोराले 15, लोकेश बमले 10 र कुशल मल्लले अवजित 9 रन बनाउनुभयो। नेपालले यसअघि चीन विरूद्धको खेलमा 221 रनले जित निकालेको थियो। समूह एबाट नेपाल र मलेसिया दुवै टोली एसियन गेम्सका लागि यसअघि नै छनौट भइसकेका छन्। चेक बाउन्स गर्नेहरूले अबदेखि चेकमा लेखिएको रकम र त्यसको ब्याज समेत पीड़ितलाई तिर्नुपर्ने भएको छ। सर्वोच्च अदालतले चेक अनादर मुद्दामा फैसला गर्दै चेकमा लेखिएको रकम र सोको ब्याज समेत पीड़ितलाई भराउनु पर्ने आदेश दिएको हो। न्यायाधीश तोय कुमार रेग्मी र बालकृष्ण ढकालको संयुक्त इजलासले उच्च अदालत पाटनको फैसला उल्ट्याउँदै ब्याज समेत भराउनु पर्ने आदेश दिएको हो। काठमाडौँ महानगर 32 शकुन्तला खड्काले संगीता थापालाई विपक्षी बनाएर हालेको मुद्दामा सर्वोच्चले नयाँ नजिर राखेको हो। विभिन्न समयमा सापटी लिएको रकम मध्ये थापाले 4 लाख र 5 लाखका दुईवटा चेक खड्कालाई दिएकी थिइन्। सिटिजन्स ब्याङ्क र इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट ब्याङ्कका ती चेक खातामा पर्याप्त रकम नभएपछि रिटर्न स्लिप सहित फिर्ता भएका थिए। सर्वोच्च अदालतले विनिमय अधिकार पत्र ऐनको व्याख्या गर्दै चेक काट्ने व्यक्तिको खातामा पर्याप्त रकम नभएको जानी जानी चेक काट्नु र त्यो अनादर हुनु आफैमा कसुर हुने भएकाले चेक पाउने व्यक्तिले चेक काट्ने व्यक्तिबाट लेखिएको रकम र ब्याज समेत भराइली पाउने कुरा कानूनले सुनिश्चित गरेको ठहर गरेको हो। सर्वोच्चले विपक्षी संगीता थापाको नाममा रहेको जेथा देखाएर 9 लाख रूपियाँ र वार्षिक 10% दरले हुने ब्याज समेत शकुन्तला खड्कालाई भराइदिन आदेश दिएको हो। थापाले जबरजस्ती चेक काट्न लगाएको र कुनै तमसुक नभएको भन्दै जिकिर गरे पनि अदालतले चेक काट्नु नै दायित्व स्वीकार हुने सिद्धान्तलाई पुनः पुष्टि हुने ठहर गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका महामन्त्री धवल शमशेर राणा सहित 183 जना नेता तथा कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन्। आज वक्तव्य जारी गर्दै महामन्त्री राणा, उपाध्यक्ष मुकुन्द श्याम गिरी, पूर्व मन्त्री दिलनाथ गिरी, नेता केशव राज श्रेष्ठ सहितका केन्द्रीय सदस्य तथा कार्यकर्ताहरूले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो। वक्तव्यमा नेतृत्वको कमजोरी, आत्मकेन्द्रित शैली र नीतिगत विचलनका कारण पार्टी छाड्न बाध्य भएको उल्लेख गरिएको छ। पार्टी परित्यागको यो पहिलो चरण भएको जनाएको छ। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अरियालले जातीय भेदभाव तथा छुवाछुत उन्मूलनका लागि संघीय संसद पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनु भएको छ। आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख अरियाल,
4: म संघीय संसदको तर्फबाट स्पष्ट रूपमा भन्न चाहन्छु, हामी दलित समुदायले भोग्दै आएको समस्या, पीड़ा, चुनौती प्रति पूर्ण रूपले सचेत छौं। यी समस्याको गम्भीरतालाई महसुस गर्दै संसद यसको समाधानका लागि प्रतिबद्ध छ। हाम्रो दलित समुदायको सम्मान, सुरक्षा, समान अवसर र न्याय सुनिश्चित गर्ने स्पष्ट प्रतिबद्धता छ।
3: हेल्ली पासपोर्ट इण्डेक्स 2026 अनुसार नेपाली पासपोर्टको र्याङ्किङमा 4 स्थान सुधार भएको छ। विश्वभरका पासपोर्टहरूको शक्तिलाई मापन गर्ने हेल्ली पासपोर्टले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपाल 97 स्थानमा उक्लिएर केही सुधार गरेको हो। गत वर्ष नेपाल 101 स्थानमा थियो। नेपालका नागरिकले 35 मुलुकमा बिना भिजा प्रवेश पाएका छन्। यो वर्ष सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली बनेको छ। सिंगापुरका नागरिकले 192 मुलुकमा भिजा बिना यात्रा गर्न सक्नेछन्। सूचीमा जापान, दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स दोस्रो स्थानमा छन् भने स्वीडेन तेस्रो स्थानमा छ। छिमेकी भारत 78 र चीन 56 स्थानमा छन्। सन् 2025मा शीर्ष 10 बाहिरिएको अमेरिका फेरि शीर्ष 10 पर्न सफल भएको छ। बेलायत 6 स्थानमा उक्लिएको छ। सबैभन्दा कमजोर पासपोर्टको सूचीमा परेको अफगानिस्तानले जम्मा 23 मुलुकमा मात्रै भिजा बिना प्रवेशको अनुमति पाएको छ। रोकिएको गौतम बुद्ध क्रिकेट रंगशालाको निर्माण कार्य फेरि शुरू भएको छ। बागमती प्रदेश सरकारबाट 9 करोड़ रूपियाँ निकासा भएपछि निर्माण कम्पनीले 1 महिनादेखि रोकिएको काम फेरि अघि

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: त्रिभुवन विश्वविद्यालयले अध्ययन विदा लिएर सेवामा नफर्किएका प्राध्यापकहरूबाट करिब 10.5 करोड़ रूपियाँ भन्दा बढ़ी रकम असुल गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार हालसम्म 10.46 करोड़ रूपियाँ फिर्ता आइसकेको छ भने थप रकम फिर्ताको प्रक्रिया जारी छ। ट्रिबीको नियम अनुसार शिक्षक तथा कर्मचारीले 5 वर्षसम्म अध्ययन विदा पाउने व्यवस्था छ, तर केही प्राध्यापकले विदाको दुरूपयोग गरेको भन्दै छानबिन समिति गठन गरिएको थियो। समितिको प्रतिवेदन अनुसार करिब 400 जना प्राध्यापकले अध्ययन विदा दुरूपयोग गरेको र त्यसबाट विश्वविद्यालयलाई अर्ब रूपियाँ नोक्सानी भएको उल्लेख छ। सोही आधारमा कार्यवाही प्रक्रिया अघि बढेपछि रकम असुली शुरू गरिएको हो। चेक बाउन्स गर्नेहरूले अबदेखि चेकमा लेखिएको रकम र त्यसको ब्याज समेत पीड़ितलाई तिर्नुपर्ने भएको छ। सर्वोच्च अदालतले चेक अनादर मुद्दामा फैसला गर्दै चेकमा लेखिएको रकम र सोको ब्याज समेत पीड़ितलाई भराउनु पर्ने आदेश दिएको हो। न्यायाधीश द्वय कुमार रेग्मी र बालकृष्ण ढकालको संयुक्त इजलासले उच्च अदालत पाटनको फैसला उल्ट्याउँदै ब्याज समेत भराउनु पर्ने आदेश दिएको हो। काठमाडौँ महानगर 32 की शकुन्तला खड्काले संगीता थापालाई विपक्षी बनाएर हालेको मुद्दामा सर्वोच्चले नयाँ नजिर राखेको हो। विभिन्न समयमा सापटी लिएको रकम मध्ये थापाले 4 लाख र 5 लाखका 2 वटा चेक खड्कालाई दिएकी थिइन्। सिटिजन्स बैंक र इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकका ती चेक खातामा पर्याप्त रकम नभएपछि रिटर्न स्लिप सहित फिर्ता भएका थिए। सर्वोच्च अदालतले विनिमय अधिकार पत्र ऐनको व्याख्या गर्दै चेक काट्ने व्यक्तिको खातामा पर्याप्त रकम नभएको जानी जानी चेक काट्नु र त्यो अनादर हुनु आफैमा कसुर हुने भएकाले चेक पाउने व्यक्तिले चेक काट्ने व्यक्तिबाट लेखिएको रकम र ब्याज समेत भराई लिन पाउने कुरा कानूनले सुनिश्चित गरेको ठहर गरेको हो। सर्वोच्चले विपक्षी संगीता थापाको नाममा रहेको जेत्था देखाएर 9 लाख र वार्षिक 10% दरले हुने ब्याज समेत शकुन्तला खड्कालाई भराइदिन आदेश दिएको हो। थापाले जबरजस्ती चेक काट्न लगाएको र कुनै तमसुक नभएको भन्दै जिकिर गरे पनि अदालतले चेक काट्नु नै दायित्व स्वीकार हुने सिद्धान्तलाई पुनः पुष्टि हुने ठहर गरेको छ। सरकारले सल्लो कार तथा दाउरा निर्यातमा लाग्दै आएको भन्सार दर 30% बिन्दुले घटाएको छ। आगामी आर्थिक वर्षको बजेट अनुसार सल्लोको निर्यातमा लाग्ने भन्सार 50% घटाएर 20% बनाइएको हो। सरकारले यो अरू काठको हकमा भने पुरानै 50% भन्सार दर यथावत राखेको छ। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 को नीति कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेपछि विगतकै कार्यक्रमलाई निरन्तरता दिएको र बदलिदो राजनीतिक परिस्थिति अनुसार नआएको भनेर टिप्पणी गरिएको छ। सरकारका कार्यक्रम कार्यान्वयनमा आशंका सर्वसाधारणको छ। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट।
4: गण्डकी प्रदेश सरकारको 2075 आएको पहिलो नीति कार्यक्रममा पोखरामा सुविधा सम्पन्न क्रिकेट रंगशाला निर्माण गर्ने योजना थियो। सोही वर्ष डीपीआरका लागि 50 लाख बजेट समेत विनियोजन भयो। पोखरा 33 क्रिकेट रंगशालाका लागि जग्गा खोजेर डीपीआर बनाइएको त्यो योजना अहिलेसम्म अघि बढ्न सकेको छैन। त्यसपछिका हरेक नीति कार्यक्रममा क्रिकेट रंगशाला बनाउने कार्यक्रम आउने गरेको छ, तर त्यसका लागि आवश्यक बजेट भने विनियोजन हुँदैन। आगामी आर्थिक वर्ष 83-84 लागि सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत भएको छ। यस वर्ष पनि क्रिकेट रंगशाला निर्माण गर्ने भनेर सरकारले कार्यक्रम ल्याएको छ, तर खेलकुद कर्मीहरूले भने सरकारले ल्याएको कार्यक्रम पत्याउन छाडेका छन्। क्रिकेट रंगशाला जस्तै वर्षेनी नीति कार्यक्रममा आउने तथा कार्यान्वयन नहुने धेरै योजना सरकारले यसपटक समेत ल्याएको छ। खेलकुदतर्फ पुरानै कार्यक्रमलाई निरन्तरता दिएको र अधिकांश कार्यक्रम यसपटकसम्म दोहोरिएको गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जय कान्त सिग्देल बताउनुहुन्छ।
5: क्रिकेटलाई पहिलो नीति तथा कार्यक्रम क्रिकेट र गल्फ हाम्रो प्रदेशको गौरवका आयोजना हुने भनेर लेखा छन् होइन। त्यहाँदेखि र आजसम्म आउँदाखेरि पनि अब शून्य छ हाम्रो प्रगतिको होइन। एउटा हामी पशुपति घाट खोज्यौँ, डिपिआर पनि बन्यो, तर सही समयमा अब त्यसको लगानी नआउँदाखेरि अब त्यो खोलाको कटानमा पर्यो होइन। अब त्यहाँ हुँदै हुँदैन भनेर भन्नुभएको छ होइन। अब अलिकति हामीले चाहेको के हो भने अब गण्डकी प्रदेश सरकारले अब यसरी चाहिँ आफूले बजेटले यसरी काम गर्न नसक्ने हो भने सरकारले चाहिँ कम्तीमा चाहिँ त्यस्तो खालको प्राइभेट अर्गनाइजेसनसँग मिलेर गर्ने भन्ने खालको आइडिया भने बरु बन्छ कि भन्ने आशा गर्न सकिन्छ। सरकारको आफ्नै स्रोत साधनले बनाउने भनेपछि त त्यो आशै गर्ने ठाउँ छैन कि कहिले।
4: प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टीले नीति कार्यक्रमले नयाँपन दिन नसकेको भनेर टिप्पणी गरेको छ। प्रमुख सचेतक कुसुम बुढामगरले ठोस र मूर्त रूपमा कार्यक्रम बनाएको तथा रोजगारी सिर्जना र महिलाका लागि धेरै कार्यक्रम छुटेको उहाँ बताउनुहुन्छ।
2: बढ्दो राजनीति परिवेशलाई हेर्दाखेरि पनि सरकारले त्यो बुझेर केही ठोस प्रदेश सरकार देखिने किनिने र गर्व गर्ने खालका केही ठोस कार्यक्रमहरू ल्याउँछ भन्ने थियो अपेक्षा, तर त्यस्तो देखेनौ। हाम्रो चाहिँ पुरातनवादी सोच नै यथाशीतवादी सोच नै अलमल लिएर नीति कार्यक्रम प्रस्तुत भएको छ। अब

चो जिंदगी भरी कति साड़ो कति बाड़ो जिंदगी भरी जिंदगी।

कभी कहाँ कहाँ उड़ी चौ जिंदगी भरी जिंदगी।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: राप्रपाका महामन्त्री धवल शमशेर राणाले नयाँ पार्टी गठन गर्ने घोषणा गर्नुभएको छ। राणा सहित 183 जना नेता तथा कार्यकर्ताले आज पार्टी परित्यागको घोषणा गर्दै नयाँ पार्टी गठन गर्न लागेको बताउनु भएको हो।
4: ठूलो छाती राखेर हामी अगाडि बढेको छौँ, सानो हृदय राखेर, सानो छाती राखेर होइन, सबलाई आह्वान गर्ने हो, सबैलाई मौका दिने हो। नयाँ भन्ने पार्टी पार्टी नै हो है, अभियान होइन। हामीले देश बनाउनको लागि राजनीतिक पार्टी नै खोल्न लागेको हो।
3: राप्रपाले पछिल्लो समय आफ्ना मूल्य र मान्यता बिर्सिएको भाकपा आरोप छ।
4: राष्ट्र प्रजातन्त्र पार्टीले नि तपाईँहरूले बोकेको मूल्य र मान्यता र रगत पसिना बगाएका मूल्यहरू साबित गर्न सक्छ भने त्यतै बस्नुहोस्, कुनै भेदभाव छैन, हाम्रै मित्रहरू हुन्, सँगै हामी हुर्केको र काम गरेका मित्र हुन्। तर राष्ट्र प्रजातन्त्र पार्टीबाट अब तपाईँहरूले बोकेको मूल्य मान्यतालाई यथार्थमा पण्डित हुन सक्ने स्थिति छैन भने स्वागत छ, आउनुहोस्।
3: राणाले राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाओ महाअभियान नेपालका अध्यक्ष दुर्गा प्रसाई लगायतलाई लिएर अब नयाँ पार्टी बनाउन लागेको बताउनु भएको छ।
4: हामी यो क्रममा तपाईँहरूलाई सबैलाई थाहा पनि पाइसक्नु भयो होला, दुर्गा प्रसाईजीको अभियानसित धेरै कुरा अगाडि बढाइसकेका छौँ र उहाँ मात्रै होइन, विभिन्न राजावादी, राष्ट्रवादी, हिन्दूवादी संघ संस्था पार्टी व्यक्ति सबैलाई सपेट्ने गरी ठूलो छाती राखेर हामी अगाडि बढेको छौँ।
3: टिकटकर तुलसा अधिकारीलाई पूर्वपक्षका लागि जेल चलान गरिएको छ। जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले अधिकारीलाई पूर्वपक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो। उहाँलाई नखु कारागार राखिने जिल्ला प्रहरी प्रमुख एसएसपी होमेन्द्र बोगटीले जानकारी दिनुभएको छ। कुमार चिमौरियाको जाहेरीमा नेपाल सरकार वादी रहेको छ। मुद्दामा टिकटकर अधिकारी अशोक कुमार अग्रवाल सहित 10 प्रतिवादी छन्। उनीहरूका विरूद्ध आपराधिक लाभ, संगठित अपराध र सम्पत्ति शुद्धिकरण समेतको खसुरमा मुद्दा चलेको हो। चिमौरियाले 2082 साउन 24 गते 6,52,29,075 रुपियाँ ठगी गरेको आरोपसहित जारी दिनुभएको थियो। साथै टिकटकर अधिकारीको 21 करोड़ सम्पत्तिको स्रोत नखुलेका कारण सम्पत्ति शुद्धिकरण मुद्दा चलाइएको छ। 2082 भदौदेखि फरार वहाँ चीन हुँदै थाइल्याण्ड पुगेपछि शुक्रबार अन्तर्राष्ट्रिय प्रहरी सञ्चालन इन्टरपोलको सहयोगमा पक्राउ पर्नु भएको थियो। किर्तिपुरको होल्डिङ सेन्टरमा बसिरहेका सुकुमवासी वेशबहादुर दर्जीको मृत्यु भएको छ। उहाँको आज वीर अस्पतालको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको हो। लामो समयदेखि फोक्सो सम्बन्धी रोगबाट पीड़ित दर्जीको स्वास्थ्यमा समस्या आएपछि उहाँको परिवारले उपचारका लागि वीर अस्पताल लगेको थियो। अस्पताल पुग्दा उहाँको फोक्सोमा पानी जमेको चिकित्सकले बताएका थिए। अस्पताल पुगेपछि चिकित्सकले उहाँलाई आईसीयूमा राखेर उपचारको क्रममा ज्यान गएको हो। दर्जीको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। बेलायतको घरेलु प्रतिगुप्तचर एवं सुरक्षा एजेन्सी गुप्तचर एजेन्सी MI5ले परिचित वेबसाइटमै रोजगारीको झुठो विज्ञापन राख्दै सरकार र सैनिक कर्मचारीको जासुसी गरेको आरोप लगाएको छ। सुरक्षा एजेन्सीहरूले बेलायत सहित अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड र अमेरिका सहभागी फाइभ आइज अलायन्सलाई संयुक्त रूपमा सजग गराएका छन्। थप स्काईका सुरक्षा तथा रक्षा सम्पादक डोबेरा हेन्सबाट।
5: In an unprecedented move, the UK, US, Canada, Australia and New Zealand have issued a joint alert about Chinese spies seeking to target useful people through online networking sites. The bulletin called Safeguarding Our Secrets accuses China's military intelligence services of going after government and military personnel, as well as anyone else with access to classified or privileged information from all five countries. It says Chinese intelligence officers pose as online HR recruiters. They place bogus job adverts for foreign policy and defense analysts on platforms like LinkedIn. Candidates are pressured to provide information that isn't in the public domain, with the fake recruiters ultimately hoping to get their hands on privileged information that helps China. Those who are recruited will receive payment in return for increasingly sensitive information, with the money, which can be hundreds or even thousands of pounds, transferred through platforms such as PayPal or with cryptocurrency. They warn that even the sharing of unclassified information could compromise government policy or military strategy or capabilities.
3: एसिसी महिला प्रिमियर कपमा नेपालले लगातार दोस्रो पटक जितेको छ. मलेसियामा जारी खेलमा नेपालले भुटानलाई 51 रनले हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ.

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: परराष्ट्र मन्त्री शिशिर खनाल भोलिदेखि तीन दिने औपचारिक भ्रमणका लागि भारत जानुहुने भएको छ. परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री खनालको भारत भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरेको हो. भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरको निमन्त्रणामा परराष्ट्र मन्त्री खनाल भोलिदेखि 24 जेठसम्म भारत भ्रमणमा जान लाग्नु भएको हो. भ्रमणका क्रममा मन्त्री खनालले नयाँ दिल्लीमा भारतीय समकक्षी विदेश मन्त्री डाक्टर एस जयशंकरसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ. सो बैठकमा नेपाल र भारत बीचको पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ. विशेष गरी दुई देशबीचको व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा क्षेत्र र जनता जनता बीचको सम्बन्धलाई थप सुदृढ र विस्तार गर्नेबारे विस्तृत छलफल हुने कार्यसूची छ. एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले सरकार सर्वसत्तावादी अभ्यासमा लागिसकेको आरोप लगाउनु भएको छ. आज सिंहदरबारमा संचारकर्मीसँग कुरा गर्दै महर
4: नेता कार्यक्रममा राष्ट्रपतिले पढ्ने बेलामा प्रधानमन्त्रीको हरकत, प्रधानमन्त्रीको चाहिँ तौर तरिका, त्यो यहाँहरू सबैले देख्नु भएको छ. म त्यहाँतिर गएन, त्यो एकदम असभ्य, अमर्यादित र लोकतन्त्र विरोधी होइन, संविधान विरोधी, असंसदीय उहाँले त्यो देखाउनु भयो. चाहे उहाँको प्रस्तुति हेर्नुहोस्, चाहे उहाँको उपस्थिति, चाहे उहाँको चाहिँ उहाँको पोसाक, गम्भीर कुरा छ नि. संसदलाई उहाँले नजरअन्दाज गर्ने, उपेक्षा गर्ने, अपमान गर्ने गरिरहनु भएको छ प्रधानमन्त्री. तर सेनाका कार्यक्रममा बडो सजिएर जानुहुन्छ, नेपाली दौरा पोसाक लगाउनुहुन्छ, दौरा सुरुवाल टोपी टक्क लगाएर जानुहुन्छ सेनाका जस्तो सुकै कार्यक्रम. त्यस कारण उहाँले चाहिँ संसदलाई अपमान गर्नु भनेको हाम्रो सार्वसत्तालाई अपमान गर्ने कुरा, जनतालाई अपमान गर्ने कुरा, संविधानलाई अपमान गर्ने कुरा, लोकतन्त्रलाई अपमान गर्ने कुरा हो, जनमतको अपमान गर्ने कुरा हो. त्यो काम चाहिँ सरकारबाट भइरहेको.
3: उहाँले वर्तमान सभामुख डोल प्रसाद अर्याल सत्तापक्षको सुरक्षा कवच भनेको पनि आरोप लगाउनु भएको छ.
4: अर्कातिर सभामुखज्यूबाट चाहिँ सभामुख चाहिँ सत्तापक्षको रक्षा कवच बन्नु र संसदको चाहिँ नियमावली, प्रतिसभा नियमावलीको हुर्मत लिने र त्यसलाई चाहिँ अनदेखा गर्ने, त्यसलाई चाहिँ कमजोर बनाउने काम पनि सभामुखज्यूबाट. हाम्रो प्रतिसभा नियमावलीमा जस्तो तपाईँले अस्ति हेर्नुभयो नि, बडो स्पष्टसँग 15 जनासम्मले प्रश्न गर्न पाउने व्यवस्था गरिरहेको छ प्रतिसभा नियमावलीमा चाहिँ नियम 56 मा. अनि 3 दिन अगाडि प्रश्न दर्ता गर्नुपर्ने व्यवस्था त स्पष्ट छ नि त प्रतिसभा नियमावलीको 58 मा. उहाँले चाहिँ नि संसदबाट भन्दा यो कहीँ पनि छैन, 15 जनाले पनि कहीँ छैन, 3 दिन अगाडि प्रश्न दर्ता गर्ने कुरा पनि हाम्रो नियमावली कहीँ छैन भन्ने. एकजना मात्रै चाहिँ नियमावलीमा बडो स्पष्टसँग व्यवस्था गरिरहेको छ, एकजना मान्छे मात्रै कोही मान्य सदस्य उठेर होइन विरोध गर्छ अथवा आफ्नो पर्छ, उसको त्यो समस्या समाधान नगरिकन हाउसले अगाडि बढाउनु हुँदैन. सिङ्गो प्रतिपक्षी विपक्षीमा रहेका त्यत्रा चाहिँ सांसदहरू, त्यत्रो चाहिँ सिङ्गो विपक्षी उठेर चाहिँ यो यसो नगरियोस् भनेर विरोध गरिराखेको छ, आफ्नो आवाज उठाइरहेको छ, उसले पेलेर अगाडि मरेर पालक लगाएर त्यतिले पनि नपुगेर अन्त चकटीले समेत छुपेर जबरजस्ती ढङ्गले हाउस चलाउनु, त्यो चाहिँ हाउसको मर्यादा गरिमामा चाहिँ आँच पुर्याउने काम चाहिँ सभामुखीबाट र सत्तापक्षीबाट भयो.
3: प्रधानमन्त्री वालेन्द्र शाहले सीमाका विषयमा दिएको अभिव्यक्तिको विरोध गर्दै नेकपा पनि सड़कमा उत्रिएको छ. आज नेकपाको जनवर्गीय संगठन समन्वय मोर्चाको आयोजनामा वैदिक मण्डलामा प्रदर्शन गरिएको हो. प्रदर्शनमा नेकपाका नेता तथा कार्यकर्ता सहभागी थिए. प्रधानमन्त्री शाहले आफ्नो अभिव्यक्ति फिर्ता लिएर माफी माग्नुपर्ने उनीहरूको माग छ. नेकपाले प्रधानमन्त्री शाह माफी माग्नुपर्ने भन्दै प्रदर्शन गरेको हो. प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा विपक्षी दलले निरन्तर प्रदर्शन गर्दै आएका छन्. पशुमाथि कुव्यवहार गरेको आरोपमा प्युठानका एकजना पक्राउ परेका छन्. गौमुखी गाउँपालिका एक बस्ने 36 वर्षका जालीराम थापा मगर पक्राउ परेका हुन्. थापाले आफ्नै खेतबारीमा गोरु जोतिरहेको अवस्थामा गोरु हिँड्न नसकेर खेतमा बसेपछि गोरुको नाकमुख माटोमा गाडेर कुटेका थिए. त्यसको भिडियो समेत बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेपछि उनलाई नियन्त्रणमा लिएर मुलुकी अपराध संहिता बमोजिम कार्यवाही अगाडि बढ़ाइएको हो. जिल्ला प्रशासन कार्यालय प्युठानबाट 5 दिनको म्याद थप गरेर उनीमाथि अनुसन्धान जारी छ. कैदीलाई होटल लगेर मासु र बियर खुवाएपछि दुईजना प्रहरी बर्खास्त भएका छन्. काठमाडौँको केन्द्रीय कारागार कार्यालय जगन्नाथ टेबलमा रहेका अनुप भण्डारी नामका कैदीलाई कारागारबाट हत्कडी बिना निकालेर प्रहरी सहायक हवलदार होम बहादुर कुँवर र प्रहरी जवान टेट बहादुर विकले लगेर मासु बियर खुवाएको घटना खुलेको हो. उनीहरू दुवैजनालाई बर्खास्त गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डीआईजी ओम अधिकारीले जानकारी दिनु भएको छ. नेपाल क्रिकेट संघले महिला राष्ट्रिय टोलीसँग सम्बन्धित टाइम्ड आउट घटनामा माफी मागेको छ. क्यानका सचिव पारस खड्काले विज्ञप्ति जारी गर्दै भुटानी ब्याटरलाई खेलका क्रममा टाइम्ड आउट गरेर आइएको घटना आफूहरूले जोगाउन खोजेको क्रिकेटको मूल्य र भावना अनुसार नभएको जनाएको छ। साथी ज्ञानले नेपालको महिला राष्ट्रिय टोलीको सो घटनाप्रति संस्थाका तर्फबाट क्षमा जान माग्दै घटनामा क्रिकेटका नियम अनुसार आउट गरिएको भए पनि खेलको भावना केवल लिखित नियममा सीमित नहुने र सधैँ आचरणको केन्द्रमा रहनुपर्ने बताएको छ। साथै सो घटनाले ती मापदण्ड पूरा गर्न नसकेको स्वीकार गर्दै यसबाट कसैलाई निराशा पुगेको भए त्यसप्रति ज्ञानले दुःख व्यक्त गरेको छ। एसिसी महिला प्रिमियर कपमा आज सम्पन्न भूटान विरूद्धको खेलमा दुर्लभ घटना भएको थियो।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो।
3: प्रधानमन्त्री पालेन्द्र शाहले सीमाका विषयमा दिएको अभिव्यक्तिको विरोध गर्दै नेकपाले पनि सड़कमा प्रदर्शन गरेको छ। आज नेकपाको जनवर्गीय संगठन समन्वय मोर्चाको आयोजनामा माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो। प्रदर्शनमा नेकपाका नेता तथा कार्यकर्ता सहभागी थिए। प्रदर्शनमा सहभागी नेकपाका नेता राजेन्द्र पाण्डेले प्रधानमन्त्री पालेन्द्र शाहले माफी माग्नुपर्ने या त राजीनामा दिनुपर्ने बताउनु भएको छ।
4: यो अत्यन्त गैर जिम्मेवारपूर्ण राष्ट्रघाती र हाम्रो राष्ट्रलाई विवादमा पार्ने। अब तपाईँलाई म बताऊँ कि हामी लिम्पिया धुरा र लिपु लेक हाम्रो भूभाग हो र सुगौली सन्धि भन्दा पछि पनि त्यो हाम्रै सम्पत्ति मानिएको भूभाग हो। 15 सालभन्दा अगाडि हाम्रो जनताले त्यहाँ कर तिरेर बसिरहेको हाम्रो नेसनल रेकर्डमै भएको भूभाग हो। त्यो भूभागको लागि हामीले दाबी गर्नलाई अब देशको प्रधानमन्त्रीले के पुर्याइदियो त भन्दा तपाईँहरूले पनि हाम्रो मिच्नु भएको छ अरे, हामीले पनि तपाईँहरूको मिचा छौँ, भइगयो अब यहाँ केही पनि कुरा नगरौँ भन्ने ठाउँसम्ममा पुर्याउने परिस्थिति सिर्जना भएको छ। यो अत्यन्तै ठुलो राष्ट्रघाती कदम हो र यस्तो कदम गर्ने प्रधानमन्त्रीले दुईटा कुरा, या त संसदमा गएर मैले झिप्ले गल्ती गरे बोल्न नहुने कुरा बोले भनेर माफी माग्नु पर्यो, सच्याउनु पर्यो, होइन भने राजीनामा दिएर बाहिर निस्कनु पर्यो।
3: प्रधानमन्त्रीको अभिव्यक्तिपछि विपक्षी दलहरूले निरन्तर प्रदर्शन गर्दै आएका छन्। डाक्टरको लाइसेन्स परीक्षामा विदेशका भन्दा मुलुकभित्रै चिकित्सा क्याम्पस सबल ठहरिएका छन्। नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा विदेश भन्दा नेपालमै मेडिकल कलेज पढेका विद्यार्थीले नाम निकालेका हुन्। लाइसेन्स परीक्षा दिएका मध्ये 66.95% पास हुँदा स्वदेशी कलेजका विद्यार्थी 76.79% पास भएका हुन्। काउन्सिलले यही जेठ 12-15 गतेसम्म लिएको लाइसेन्स परीक्षामा 2,263 विद्यार्थीले जाँच दिएकामा 1,515 जना पास भएका छन्। नेपालकै मेडिकल कलेजबाट एमबीबीएस तर्फ सहभागी 1,254 परीक्षार्थी मध्ये 963 जना अर्थात 76.79% पास भएका छन्। एमबीबीएस तर्फको लाइसेन्स परीक्षामा चितवन मेडिकल कलेजका 93.10% पास भएका छन्। यस्तै बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका 92.21% र नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका 91.67% पास भएका छन्। बीडीएस तर्फ गण्डकी मेडिकल कलेजका सबै विद्यार्थी पास भएका छन्। विदेशका मेडिकल कलेजमा अध्ययन गर्ने नेपाली विद्यार्थीको उत्तीर्ण प्रतिशत औसतभन्दा निकै कम देखिएको छ। इजिप्ट, किर्गिस्तान, रूस तथा युक्रेनमा अध्ययन गरेका नेपाली विद्यार्थीको नतिजा निराशाजनक देखिएको काउन्सिलले जनाएको छ। यस्तै भारतका मेडिकल कलेज पढेर आएका मध्ये 42%, चीनमा पढेर आएका 15%, बंगलादेशमा पढेर आएका 41%, फिलिपिन्समा पढेका 28% नेपाली विद्यार्थी पास भएका छन्। स्वदेशी मेडिकल कलेजमा बीडीएस पढेका 400 परीक्षार्थी मध्ये 343 जना अर्थात 85.75% उत्तीर्ण भएका छन्। भारतमा बीडीएस पढेर फर्किएका 17 नेपाली विद्यार्थी मध्ये 1 जना मात्र लाइसेन्स परीक्षामा पास भएको काउन्सिलले जनाएको छ। हिमालय संसदीय दलका प्रमुख सचेतक ऐन महरले सरकार सर्वसत्तावादी अभ्यासमा लागिसकेको आरोप लगाउनु भएको छ। आज सिंहदरबारमा संचारकर्मीसँग कुराकानी गर्दै महर,
5: नित्यता कार्यक्रममा राष्ट्रपतिले पढ्ने बेलामा प्रधानमन्त्रीको हरकत, प्रधानमन्त्रीको चाहिँ दौर तरिका, त्यो यहाँहरू सबैले देख्नु भएको छ, म त्यहाँतिर गएन, त्यो एकदम असभ्य, अमर्यादित र लोकतन्त्र विरोधी, होइन संविधान विरोधी, असंसदीय उहाँले त्यो देखाउनु, चाहे उहाँको प्रस्तुति हेर्नुहोस्, चाहे उहाँको उपस्थिति, चाहे उहाँको चाहिँ उहाँको पोसाक, गम्भीर कुरा छ नि। संसदलाई उहाँले नजरअन्दाज गर्ने, उपेक्षा गर्ने, अपमान गर्ने गरिरहनु भएको छ प्रधानमन्त्री। तर सेनाका कार्यक्रममा बडो सजिएर जानुहुन्छ, नेपाली दौरा पोसाक लाउनुहुन्छ, दौरा सुरुवाल टोपी टक्क लगाएर जानुहुन्छ सेनाका जस्तोसुकै कार्यक्रम। त्यसकारण उहाँले चाहिँ संसदलाई अपमान गर्नु भनेको हाम्रो सार्वसत्तालाई अपमान गर्ने कुरा हो, जनतालाई अपमान गर्ने कुरा हो, संविधानलाई अपमान गर्ने कुरा हो, लोकतन्त्रलाई अपमान गर्ने कुरा हो, जनमतको अपमान गर्ने कुरा हो। त्यो काम चाहिँ सरकारबाट भइरहेको छ।
3: पोखरा महानगरपालिका 21 को फोहोर विसर्जन स्थलमा 3 वटा ग्रेनेड बम फेला परेका छन्। महानगरका विभिन्न क्षेत्रबाट संकलन गरी ल्याइएको फोहोरमा कमाडी वस्तु संकलन गर्ने क्रममा संकलनकर्ता रिमा शेर्पाले ती बम फेला पार्नु भएको हो। पोखरा 17 को रातो पैरा र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय आपसका क्षेत्रबाट फोहोर संकलन गरी ल्याएको महानगरपालिकाको गाडीले खसालेको फोहोरमा ती बम भेटिएका हुन्। संकलनकर्ता शेर्पाले बोराभित्र रहेका शंकास्पद वस्तुलाई चलाउन खोज्दा त्यहाँ कार्यरत एस्काभेटर चालकले देखेर तत्काल सुरक्षित राख्न लगाउनु भएको थियो। त्यसपछि वडा प्रहरी कार्यालय बैदामको टोलीले घटनास्थल पुगेर सो क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको छ।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: राप्रपाका महामन्त्री धवल शमशेर राणाले नयाँ पार्टी गठन गर्ने घोषणा गर्नुभएको छ। राणा सहित 183 जना नेता तथा कार्यकर्ताले आज पार्टी परित्यागको घोषणा गर्ने कार्यक्रममा बोल्दै वहाँले नयाँ पार्टी गठन गर्न लागेको जानकारी दिनुभएको हो।
4: ठूलो छाती राखेर हामी अगाडि बढेको छौँ, सानो हृदय राखेर सानो छाती राखेर होइन, सबलाई आह्वान गर्ने हो, सबैलाई मौका दिने हो। नयाँ भन्ने पार्टी पार्टी नै हो है, अभियान होइन, हामीले देश बनाउनको लागि राजनीतिक पार्टी नै खोल्न लागेको हो।
3: राप्रपाले पछिल्लो समय आफ्ना मूल्य र मान्यता बिर्सेको उहाँको आरोप छ।
4: राष्ट्र प्रजातन्त्र पार्टीले नि तपाईँहरूले बोकेको मूल्य र मान्यता र रगत पसिना बगाएका मूल्यहरू साबित गर्न सक्छ भने त्यतै बस्नुहोस्, कुनै भेदभाव छैन, हाम्रै मित्रहरू हुन्, सँगै हामी हुर्केको र काम गरेका मित्र हुन्। तर राष्ट्र प्रजातन्त्र पार्टीबाट अब तपाईँहरूले बोकेको मूल्य मान्यतालाई यथार्थमा परिणत हुन सक्ने स्थिति छैन भने स्वागत छ, आउनुहोस्।
3: राणाले राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउमा अभियानका अध्यक्ष दुर्गा प्रसाई लगायतलाई लिएर अब नयाँ पार्टी बनाउन लागेको बताउनु भएको छ। वर्तमान सरकारले जेठ 15 घोषित बजेट मध्यम वर्गको उत्थानमा केन्द्रित भएर ल्याएको सगर्व भनिरहेको छ। सरकारको यस्तो घोषणाका बीच 17.4% संख्यामा रहेका बहुआयामी गरीब लक्षित भनेर खोलिएका केही निकायको खारिजले प्रश्न उठाएको छ।
5: महोत्तरी एकदुरा गाउँपालिकाका इन्दल शाहले पिछडा वर्गको हैसियतमा छोरीलाई काठमाडौँमा छात्रवृत्तिमा 12 कक्षा पढाउने मौका पाउनुभयो। पिछडिएको समुदाय उत्थान विकास समितिका लागि काम गर्ने पिछडा वर्ग महासंघको सिफारिसमा उहाँले छोरीलाई पढाउन सम्भव भयो। अब शाह जस्ता पिछडा वर्गका 53 जातीय समुदायले इच्छा भए पनि यस्तो सुविधा पाउन मुस्किल हुनेछ, किनभने सरकारले 20 अर्ब रुपियाँ बचत हुने कारण देखाएर यो समिति जस्ता 31 निकाय खारेज गरिदिएको छ।
6: चार तिर्नु परेन भने सहजै भा हो, विद्यार्थी पनि ट्यालेन्टेड थियो, एक्जाम दिएकै हो, एक्जाम दिएपछि स्कलरसिप चाहिँ पायो। अब एउटा गार्जियनको नाताले अब मैले तिर्नु पर्ने फिस तिर्नु परेन भने त अब कति सजिलो होला भन्ने सरले पनि महसुस गर्न सक्नुहुन्छ।
5: अनि त्यसरी छात्रवृत्ति नपाएको भए पढाइमा कस्तो कस्तो समस्या हुन सक्थ्यो होला, तपाईँले त अरूको पनि देख्नु भएको होला।
6: अब सुविधा नहुँदा आर्थिक अभावमा धेरैले अब राम्रो कलेजमा पढाउन चाहिँ गाह्रै हुन्छ सर। पढ्ने विद्यार्थीहरू जुन छन् सर, यहाँबाट बाहिर पढ्ने विद्यार्थीहरू बाटो चाहिँ खोजिराखेका हुन्छन् होइन, अपर्च्युनिटी खोजिराखेका हुन्छन्, पाउनु नपाउनु त आफ्नै ठाउँमा छ।
5: बजेट घोषणासँगै वादी समुदाय उत्थान विकास समिति, उपेक्षित उत्पीडित र दलित वर्ग उत्थान विकास समिति र पिछडिएको समुदाय उत्थान विकास समिति पनि खारेज भएका छन्। एकातिर सरकारले आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाएको छ, अर्कोतिर सरकारी खर्च घटाउन र काम गर्न नसकेको न्यू झिकेर दलित र पिछडिएका वर्गका लागि खोलिएका निकाय नै खारेज गरिएको छ। पिछडा वर्ग महासंघका अध्यक्ष कौशल कुमार सिंह,
7: पिछडा वर्गको अरू कुनै स्वतन्त्र संस्था नै छैन अहिले, न पिछडा हामी आयोग माग्दैछौँ, आयोग पनि दिएको छैन, त्यस्तो एउटा एक्लै यो संस्था भएको हुनाले त्यो खारिज गर्दाखेरि जुन 50 लाखको करिब जनसङ्ख्या छ पिछडा वर्ग समुदायका 53 जातको, त्यो जातिहरूमाथिको समावेशीकरणमा उसको विकास उत्थानमा ठुलो असर पर्ने हो, किनभने यही संस्थाले विगतमा तपाईँको उनीहरूको उत्थान विकासको लागि शिक्षामूलक कार्यक्रमहरू चलाउँथे, त्यसपछि जागरणका कार्यक्रमहरू गर्थे, अपलिफमेन्टका कामहरू गर्थे।
5: 31 निकाय खारेजी र 30 निकाय पुनः संरचना गर्न सरकारले प्रधानमन्त्री कार्यालयका सचिव किरण शर्माको नेतृत्वमा कार्यदल बनाएर अध्ययन गरेको थियो। दलित पिछडिएका वर्गको उत्थानका लागि समावेशी आयोग जस्ता निकाय हुँदाहुँदै समितिहरू नचाहिने खारेज गर्नुपर्ने पक्षधरको तर्क छ। तर अध्यक्ष सिंहका अनुसार समावेशी जस्ता आयोगले नीतिगत काम गर्न सक्ने भए पनि कार्यान्वयन गर्न सक्ने समितिहरूको अभाव खड्किनेछ।
7: फेरि विकास समिति र आयोग समावेशी आयोगमा फरक छ, आयोगले तपाईँको नीति निर्माण तहमा काम गर्ने हो अनि यो चाहिँ इम्प्लिमेन्टेसन फेजमा काम गर्ने हो। विकास समिति इम्प्लिमेन्टेसन जस्तो त्यो समुदाय त्यो पिछडा वर्गका जातिहरूको उत्थान विकासको लागि के गर्नुपर्ने हो त्यसको अध्ययन गर्छ, कार्यक्रम सञ्चालन गर्छ, र त्यसलाई अगाडि बढाउने काम गर्छ, त्यो चाहिँ यता यो विकास समितिको काम हो। त्यो क्राइटेरिया पनि फरक भएको छ भने यस्तो संस्था या त सरकारले छुट्टै बनाउनु पर्यो एउटा, या होइन भने यसैलाई फङ्सनमा लानु पर्यो।
5: महासङ्घले 2066 र 67 सालमा बनेका समिति सक्रिय बनाउन लामो समय आन्दोलन गरेको थियो, तर ती संस्था पूर्ण रूपमा क्रियाशील हुन सकेका थिएनन्। वर्तमान सरकारको निर्णयले ती निकायबाट फाइदा लिन सक्ने 50 लाख जनसङ्ख्याको पिछडा वर्ग र 41,22,000 दलित समुदायलाई प्रत्यक्ष असर पर्नेछ।
3: टिकटकर तुलसा अधिकारीलाई पूर्वपक्षका लागि जेल चलान गरिएको छ। जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमकै जलासले अधिकारीलाई पूर्वपक्षका लागि जेल चलान गर्ने आदेश दिनुभएको हो। उहाँलाई नखु कारागार राखिने जिल्ला प्रहरी प्रमुख एसएसपी होविन्द्र बोगटीले जानकारी दिनुभएको छ। कुमार चिमोरियाको जाहेरीमा नेपाल सरकार बाँधि रहेको सो मुद्दामा टिकटकर अधिकारी अशोक कुमार अग्रवाल सहित 10 जना प्रतिवादी छन्। उनीहरूका विरूद्ध आपराधिक लाभ, संगठित अपराध र सम्पत्ति शुद्धिकरण समेतको कसुरमा मुद्दा चलेको हो। चिमोरियाले 82 साउन 24 गते 6,52,29,000 बढ़ी ठगी गरेको आरोपसहित जाहेरी दिनुभएको थियो। साथै टिकटकर अधिकारीको 21 करोड़ सम्पत्तिको स्रोत नखुलेका कारण सम्पत्ति शुद्धिकरण मुद्दा चलाइयो। 2082 पदौदेखि फरार वहाँ चीन हुँदै थाइल्याण्ड पुगेपछि शुक्रबार अन्तर्राष्ट्रिय प्रहरी सञ्चालन इन्टरपोलको सहयोगमा पक्राउ गरिएको थियो। किर्तिपुरको होल्डिङ सेन्टरमा एकजना सुकुम्बासीको मृत्यु भएको छ। होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी बेजबहादुर दर्जीको मृत्यु भएको हो। उहाँको आज वीर अस्पतालको आईसीयूमा उपचारको क्रममा मृत्यु भएको हो। लामो समयदेखि फोक्सो सम्बन्धी रोगबाट पीड़ित दर्जीको स्वास्थ्यमा समस्या आएपछि परिवारले उपचारका लागि वीर अस्पताल लगेको थियो। अस्पताल पुग्दा उहाँको फोक्सोमा पानी जमेको चिकित्सकले बताएका थिए। उहाँलाई आईसीयूमा राखेर उपचार गर्ने क्रममा ज्यान गएको हो। चेक बाउन्स गर्नेहरूले अबदेखि चेकमा लेखिएको रकम र त्यसको ब्याज समेत पीड़ितलाई तिर्नुपर्ने भएको छ।
2: सर्वोच्च अदालतले चेक अनादर मुद्दामा फैसला गर्दै चेकमा लेखिएको रकम र सोको ब्याज समेत पीड़ितलाई भराउनु पर्ने आदेश दिएको हो। न्यायाधीश तोय कुमार रेग्मी र बालकृष्ण ढकालको संयुक्त इजलासले उच्च अदालत पाटनको फैसला उल्ट्याउँदै ब्याज समेत भराउनु पर्ने आदेश दिएको हो। काठमाडौँ महानगर 32 की शकुन्तला खड्काले संगीता थापालाई विपक्षी बनाएर हालेको मुद्दामा सर्वोच्चले नयाँ नजिर राखेको हो। विभिन्न समयमा सापटी लिएको रकम मध्ये थापाले 4 लाख र 5 लाखका 2 वटा चेक खड्कालाई दिएकी थिइन्। सिटिजन्स ब्याङ्क र इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट ब्याङ्कका ती चेक खातामा पर्याप्त रकम नभएपछि रिटर्न स्लिप सहित फिर्ता भएका थिए। सर्वोच्च अदालतले विनिमय अधिकार पत्र ऐनको व्याख्या गर्दै चेक काट्ने व्यक्तिको खातामा पर्याप्त रकम नभएको जानी जानी चेक काट्नु र त्यो अनादर हुनु आफैमा कसुर हुने भएकाले चेक पाउने व्यक्तिले चेक काट्ने व्यक्तिबाट लेखिएको रकम र ब्याज समेत भराई लिन पाउने कुरा कानूनले सुनिश्चित गरेको ठहर गरेको हो। सर्वोच्चले विपक्षी संगीता थापाको नाममा रहेको जेथा देखाएर 9 लाख रूपियाँ र वार्षिक 10% दरले हुने ब्याज समेत शकुन्तला खड्कालाई भराइदिन आदेश दिएको हो। थापाले जबरजस्ती चेक काट्न लगाएको र कुनै तमसुक नभएको भन्दै जिकिर गरे पनि अदालतले चेक काट्नु

0: दियो। बाँकेका ग्रामीण क्षेत्रका घरवास पुग्ने पाहुनालाई ढिक्री घोङ्गी र सिद्राको अचार खुवाइँदै बाँके निकुञ्जमा हात्ती सफारी र जंगल सफारीको पनि व्यवस्था। मलेसियाबाट फर्केर माछा पाल्दा कञ्चनपुर लालझाडी चारका विजय कुमार चौधरीलाई फलिफाप। 3 बिघामा माछा पाल्दा वार्षिक 45 टन उत्पादन, 15 जनालाई रोजगारी दिएर पनि वार्षिक 9.5 लाख बचत। यो वर्ष 2 लाखको राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार पनि।
1: बेलायतको घरेलु प्रति गुप्तचर एवं सुरक्षा एजेन्सी गुप्तचर एजेन्सी MI5ले परिचित वेबसाइटमै रोजगारीको चुटो विज्ञापन राख्दै सरकार र सैनिक कर्मचारीको जासुसी गरेको आरोप लगाएको छ। सुरक्षा एजेन्सीहरूले बेलायतसहित अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड र अमेरिका सहभागी 5 आइज अलायन्सलाई संयुक्त रूपमा सजग गराएका छन्। एसीसी महिला प्रिमियर कपमा नेपालले लगातार दोस्रो पटक जितेको छ। मलेसियामा जारी खेलमा नेपालले भुटानलाई 51 रनले हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो। नेपालले दिएको 114 रनको लक्ष्य पछ्याएको भुटानले निर्धारित विश्वभरमा 8 विकेट गुमाएर 62 रन मात्रै बनाउन सक्यो। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट पवनराज पौडेलको नमस्कार। आज कार्यक्रममा अध्ययन विधा दुरुपयोग गर्ने त्रिविका प्राध्यापकहरूबाट 10 करोडभन्दा बढी रकम फिर्ता छानबिन समितिका संयोजक भन्छन्।
1: सबैजनालाई हामीले आग्रह पनि गरेका छौँ, चाँडै आएर आफ्नो क्लियरेन्सहरू गर्नुहोस्, अरबौँ पैसाहरू उठ्ने सम्भावना छ यसमा।
0: धवल शमशेर राणा सहितका नेताहरूद्वारा राप्रपा परित्याग, पार्टीको एजेन्डा तुहाउन नेतृत्व नै अग्रसर भएको आरोप।
2: नयाँ पार्टीको लागि होमवर्क भइरहेको छ, विचार मिल्नेहरूसित सरसल्लाह भइरहेका छन् र पोजिटिभ सिग्नलहरू धेरै ठाउँबाट आएको छ।
0: र लेबनन इजरायल युद्ध विराम सम्झौता अस्वीकार्य भएको हिजबुल्लाहको प्रतिक्रिया। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। इरानको समर्थन पाएको हिजबुल्ला समूहका नेताले लेबनन र इजरायल बीचको सम्झौता आत्मसमर्पण र पराजय भएको टिप्पणी गरेका छन्। नईम कासिमको उक्त धारणाले अमेरिकी मध्यस्थतामा भएको युद्ध विरामलाई थप अवमूल्यन गर्छ, जसलाई लेबननका राष्ट्रपतिले सार्थक शान्तिका लागि अन्तिम मौका भनेका थिए। नईम कासिमले लेबननका गाउँहरूमा बम खसाल्ने कार्य जारी रहेसम्म उत्तरी इजरायलमा शान्ति नहुने बताए। युद्धविराम सम्झौतामा लेबननको सेनाले दक्षिणमा आफ्नो नियन्त्रण बढाउने प्रयास गर्ने भनिएको छ। एक सिख व्यक्तिले एक श्वेत विद्यार्थीको हत्या गरेको मामिलामा प्रहरीको भूमिकालाई लिएर व्यक्त भइरहेका आक्रोशका माझ युकेका प्रधानमन्त्री कियर स्टार्मरले इलोन मस्कले ब्रिटेनमा विभाजन बढाउन खोजेको आरोप लगाएका छन्। मस्कले उक्त घटनाबारे सक्रिय रूपमा पोस्टहरू गरिरहेका छन् र अति दक्षिणपन्थी व्यक्तिका प्रतिक्रियाहरू सेयर गरेका छन्। उनले प्रहरी विरुद्ध निजी स्तरमा अभियोजन गर्न आर्थिक सहयोग गर्ने प्रस्ताव गरेका छन्। स्टार्मरले भने, मस्कले फेरि पनि पछिल्ला केही दिनमा हाम्रो राजनीतिमा हस्तक्षेप गरेका छन्, विभाजन बढाउन खोजिरहेका छन् र ब्रिटेनमा हामी यस्तो होइनौ, हामी तर्कसङ्गत र सहिष्णु मानिसहरू हौ। प्रधानमन्त्री कियर स्टार्मर छुरा प्रहारपछि मरणासन्न अवस्थामा रहेका हेनरी नोभाकलाई हत्कडी लगाएर पक्राउ गरिएको थियो। उनका हत्याराले नोभाकमाथि जातीय विभेदको झुटो आरोप लगाएका थिए। यो घटनाले हत्या भएको साउथह्याम्प्टनमा हिंसात्मक झडपहरू निम्त्याएको छ। दुवै देशलाई प्रभावित पार्ने एउटा साझा नदीमा हालै दुईवटा परियोजना घोषणा गरेर भारतले पानीलाई हतियारको रूपमा प्रयोग गर्न लागेको पाकिस्तानले आरोप लगाएको छ। त्यहाँको विदेश मन्त्रालयले पाकिस्तानको पानी र खाद्य सुरक्षामा खतरा उत्पन्न गराउने कुनै पनि कदम गैर कानुनी एवं अस्वीकार्य भएको जनाएको छ। सन् 1960 यी दुई छिमेकीले सिन्धु जल सन्धिमा हस्ताक्षर गरेका थिए, जसले भारतबाट पाकिस्तानमा बग्ने उक्त नदीका स्रोतहरूको बाँडफाँट गरेको थियो। अघिल्लो वर्ष कश्मीरमा पर्यटकहरूमाथि घातक आक्रमण भएपछि दिल्लीले उक्त सम्झौतालाई निलम्बन गरेको थियो। पछिल्लो पटक भारतले चेनाब नदीमा एउटा सुरुङ र जलविद्युत आयोजना निर्माण गर्ने कुरा अघि सारेको छ। छ दिनदेखि विश्वको सर्वोच्च शिखर सगरमाथामा हराइरहेका एकजना नेपाली शेर्पा जीवितै फेला परेका छन्। बोल्नै नसक्ने र दुईटै हत्केला हिउँले खाएको अवस्थामा फेला परेका दावा शेर्पालाई सगरमाथा आधार शिविरतर्फ घिस्रदै गरेको अवस्थामा हिमाल सफा गर्न गएको एउटा टोलीले खुम्बु आइसफल क्षेत्रबाट उद्धार गरेको थियो। र फुटबलको सर्वोच्च निकाय फिफाले खेलाडी र समर्थक प्रतिको सम्भावित जोखिमलाई नियन्त्रण गर्न भन्दै पुनः प्रयोग गर्न मिल्ने पानीका बोतल विश्वकप आयोजना स्थलमा लैजान प्रतिबन्ध लगाएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। त्रिभुवन विश्वविद्यालयबाट अध्ययन विदा लिएर निर्धारित समयपछि पनि सेवामा नफर्किएका प्राध्यापकहरूबाट हालसम्म झण्डै 10.5 करोड रुपियाँ असुल गरिएको शिक्षा मन्त्रीले जनाएका छन्। उक्त रकम केवल 44 जना प्राध्यापकबाट फिर्ता गराइएको बताइएको छ। देशकै सबैभन्दा ठूलो उक्त विश्वविद्यालयमा लामो समयदेखि अध्ययन विदा सुविधाको दुरुपयोग हुँदै आएको जानकारहरू बताउँछन्। यस विषयमा छानबिन गर्न करिब 1.5 वर्ष अघि केपी शर्मा ओली नेतृत्वको सरकारले समिति गठन गरेको थियो। सुशीला कार्की नेतृत्वको सरकारका बेला प्रतिवेदन बुझाएको उक्त समितिका संयोजक जीवन काफ्लेलाई नै वर्तमान सरकारले प्रतिवेदन कार्यान्वयनको जिम्मेवारी दिएपछि प्राध्यापकहरूले रकम फिर्ता गर्ने क्रम सुरु भएको हो। सामाजिक सञ्जालको एउटा पोस्टमा शिक्षा मन्त्री सस्मित पोखरेलले प्राध्यापकहरूले धमाधम रकम फिर्ता गरिरहेको विषयलाई उच्च शिक्षाको क्षेत्रमा सुशासन, जवाफदेहिता तथा संस्थागत अनुशासन कायम गर्ने अभियानको महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेका छन्। यसै सन्दर्भमा हामीले छानबिन समितिका संयोजक जीवन काफ्रेलाई टेलिफोन सम्पर्क गरी सुरुमा अध्ययन विधा सुविधाको दुरुपयोग कसरी भइरहेको थियो भनेर सोधेका छौँ।
1: त्रिभुवन विश्वविद्यालयको हामीले तलबी अध्ययन विधा दिने प्रोभिजन छ। अधिकतम 5 वर्षसम्म अध्ययन विधा दिन्छौँ, तलब सहित दिन्छौँ। र हामीले के एक्सपेक्ट गर्छौँ भने उहाँहरू बाहिर गइसकेपछि, अध्ययनमा गइसकेपछि उहाँहरूले जानेको विद्यताहरू हाम्रो क्लासरुममा, हाम्रो युनिभर्सिटीमा आएर सपोर्ट गर्नुहुन्छ भन्ने हिसाबले दिइरहेको हुन्छौँ। तर अब केही प्राध्यापकज्यूहरू अब विभिन्न कारणले गर्दाखेरि उहाँहरू नफर्किनु भएको चाहिँ छ। त्यसमा नफर्किँदा नि एउटा शर्त छ, उहाँहरूले त्यति बेला खाइपाएको तलब सहित 10% ब्याज सहित पैसा फिर्ता गर्नुपर्ने उहाँले कबुलियत गरेर जानुभएको हुन्छ। उहाँहरू फर्किनु पनि भएको छैन र कबुलियत अनुसार फिर्ता पनि नगरेको केस भएको कारणले गर्दा यो व्यतिथि आएको छ।
0: अब तपाईँहरूले रकम फर्किने क्रम जारी रहेको भनेर भन्नुभएको छ, तपाईँको हिसाबले असुल उपर हुन बाँकी रकम कति छ अथवा त्यो नोक्सानीको आकार कति छ?
1: अब अहिलेसम्म 61 जनाले चाहिँ म पैसा फिर्ता गर्न इच्छुक छु भनेर चाहिँ हामीलाई, हाम्रो कमिटीलाई चाहिँ निवेदन दिनुभएको छ। र हामीले सबैजनालाई हामीले आग्रह पनि गरेका छौँ, चाँडै आएर आफ्नो क्लियरेन्सहरू गर्नुहोस् होइन, डेटाबेस फाइनल आउँदाखेरि एउटा होला, अरबौँ पैसाहरू उठ्ने सम्भावना छ यसमा।
0: काफीजी, अब शिक्षा मन्त्रीले चाहिँ यसलाई यो शैक्षिक संस्थामा सुशासन कायम गर्ने विषयसँग जोडेर व्याख्या गर्नुभएको छ। यो फिर्ता भएपछि सकिने कुरा हो कि यो सुविधाको दुरुपयोग गर्नेहरूलाई अरू कारवाही पनि हुन्छ, त्यस्तो सुझाव पनि दिनुभएको छ तपाईँहरूले?
1: यो अहिलेसम्म भएका केसहरूलाई हामीले सल्भ गर्ने र आगामी दिनमा यस्ता कुराहरू नहुनको लागि के गर्नुपर्छ भनेर हामीले सुझाव दिएका छौँ। त्यसलाई चाहिँ कार्यान्वयन गर्न सकियो भने अहिलेसम्मको समस्या नै समाधान हुन्छ र आगामी दिनमा यस्ता खालका समस्याहरू त्रिभुवनले बेहोर्नु पर्दैन।
0: त्यो भनेको चाहिँ अहिले जसरी रकम फिर्ता गर्नेहरू जति छन् अथवा जति रकम फिर्ता गर्न बाँकी नै रहेकाहरू छन् उनीहरूलाई अरू कारवाही चाहिँ हुँदैन?
1: दुईटा कुरा गर्नुपर्ने थियो, एउटा चाहिँ उहाँहरूले आफूले कबुलियत गरे अनुसारको टाइममा आएर सर्भिस गर्नुपर्ने थियो एउटा, त्यो गर्नु भएन भने उहाँले लिएको तलब मान अनुसार 10% ब्याज सहित फिर्ता गर्ने, दुईटा मध्ये एउटा चाहिँ उहाँले गर्न सक्नुहुन्छ, अहिलेको नियमले त्यही भन्छ होइन, त्यो नियम अनुसार अरू थप कारवाही हुने छैन।
0: अन्त्यमा काफेजी, समग्रमा यो अहिले जुन क्रम देखियो रकम फिर्ता गर्ने क्रम, यसले चाहिँ त्रिभुवन विश्वविद्यालयको हकमा अथवा उच्च शैक्षिक संस्थाहरूको हकमा के अर्थ राख्छ समग्रमा?
1: तिनवटा जस्तो लाग्छ, एउटा चाहिँ हामीले अब हाम्रो प्राध्यापकहरू बाहिर गइसकेपछि पक्कै पनि त्यतिलाई भ्याकुम हुन्छ, पार्ट टाइम कन्ट्राक्ट टिचरहरू राख्नुपर्छ, त्यसको समस्याहरू गाँजिएकै छ, एउटा प्राज्ञिक क्षति बेहोरिराखेका छौँ। अर्को कुरा भनेको आर्थिक क्षति यत्रो भइरहेछ। तेस्रो कुरा चाहिँ नैतिक कुरा चाहिँ त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरू अध्ययन विधा लिनुहुन्छ अनि त्यसलाई मिसयुज गर्नुहुन्छ भन्ने जुन कुराहरू बाहिर हुँदाखेरि, त्यो हिसाबले गर्दा नैतिक कुराहरूमा नि समस्या छ। यो कुरालाई हामीले अहिले सल्भ गरौँ र आगामी दिनमा हामीले समितिले दिएको एउटा सल्लाह सुझाव छ, त्यसलाई कार्यान्वयन गरेर जानुभयो भने भोलिका दिनमा यस्ता समस्याहरू आउँदैनन्, सधैँको लागि यो समस्याबाट सल्भ गर्न सक्छौँ भन्ने हाम्रो चाहिँ अपेक्षा छ।
0: उनी थिए त्रिभुवन विश्वविद्यालय सम्बद्ध एउटा छानबिन समितिका संयोजक जीवन काफ्ले। तपाईँ नेपालका विभिन्न एफएम स्टेशनबाट बीबीसी नेपाली सेवाको साँझपख सुनिरहनु भएको छ। हामी 9:15 बजेदेखि 9 बजेसम्म प्रसारणमा रहन्छौँ। एउटा प्रसङ्ग संक्षेपमा, परराष्ट्र मन्त्री शिशिर खनाल 3 दिने औपचारिक भारत भ्रमणका लागि भोलि नयाँ दिल्ली जाने भएका छन्। परराष्ट्र मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार खनाल

0: यता असन्तुष्ट रहँदै आएका राणा सहितका नेताहरूले अन्ततः पार्टी छाड्ने निर्णय गरेका हुन्। राजसंस्था पुनर्स्थापनाको अजेन्डा बोकेको राप्रपामा फुट र एकीकरणको श्रृङ्खला नौलो भने होइन। एक रिपोर्ट। आज काठमाडौँमा पार्टी परित्यागको घोषणा गर्ने क्रममा नेता राणाले आफूहरू नयाँ पार्टी गठनको तयारीमा जुटेको बताए। यद्यपि त्यसको अजेन्डा राप्रपाको भन्दा खासै भिन्न भने नहुने उनले बीबीसीसँग भने।
1: नयाँ पार्टीको लागि होमवर्क भइरहेको छ, एउटा दोहोरो रूपले उभिने र एजेन्डामा अडिग हुने एउटा राष्ट्रता बोकेको एउटा दल नेपाली जनताले खोजेको छ। त्यो स्पेसलाई हामीले फुलफिल गर्नको लागि अगाडि बढेको छौँ। भविष्य के हुन्छ त अब राम्रै होला।
0: पार्टी परित्याग गर्नेहरूले नेतृत्वमाथि आत्मकेन्द्रित भएको, विधान अनुसार नचलेको र संस्था पुनर्स्थापनाको आन्दोलन तुहाउन अग्रसर भएको तथा पार्टीको अजेन्डा लत्याउँदै गणतन्त्रलाई सुदृढीकरण गर्ने अजेन्डा बोकेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको साझेदार बनेको जस्ता आरोप लगाएका छन्। नेतृत्वको भनाई र गराई नमिलेकै कारण पार्टी मतदाताबाट दण्डित हुँदै गएको उनीहरूको तर्क छ। यद्यपि बीबीसीसँग प्रतिक्रिया दिने क्रममा पार्टी अध्यक्ष लिङदेनले भने ती आरोपहरूलाई भ्रामक भने।
2: धवलजी नै आफै चाहिँ त्यो गणतन्त्र भनौँ जे भनौँ हामी जुन सरकारमा गयौँ त्यो सरकारमा जानुपर्छ भन्ने प्रस्तावक हुनुहुन्थ्यो भन्ने मात्र होइन, त्यो सरकारको न्यूनतम साझा कार्यक्रमको हाम्रो पार्टीको तर्फको ड्राफ्टम्यान हुनुहुन्थ्यो।
0: पार्टी परित्याग गरेका नेता राणाले अध्यक्ष लिङदेनको भनाइलाई अस्वीकार गरेनन्, तर सरकारमा सामेल हुने प्रक्रियामा आफ्नो भूमिका भने सीमित रहेको दावी गरे।
1: त्यो ड्राफ्ट गर्ने क्रममा म थिएँ, तर त्यो निर्णय गर्ने क्रममा शीर्षस्थ नेताहरूले नि गरे है, हामीले मैले निर्णय गरे होइन। मेरो अब्जेक्सन जेमा थियो, अब्जेक्सनहरू थियो, त्यो निर्णयमा सिग्नेचर उहाँकै छ, मेरो छैन।
0: महामन्त्री राणा सहितले पार्टी परित्याग गरिरहँदा पार्टी अध्यक्ष लिङदेनले भने नेतृत्व र पार्टी सञ्चालन कार्यको समीक्षा महाधिवेशन मार्फत हुनु उपयुक्त हुने तर्क गरे।
2: अब निकट भविष्यमा महाधिवेशन हुँदैछ, नेतृत्वको हिसाबले मैले केही गल्ती कमी कमजोरी गरेको रहेछु भने त्यो समीक्षा त्यही महाधिवेशनमा हुन्छ।
0: नेता राणाले भने अब राप्रपासँग कुरा मिल्ने कुनै सम्भावना नरहेको बताए।
1: अब हामी राप्रपामा पहिले नेताहरूले पार्टी फोड्ने फेरि पार्टी मिल्ने भनेर होइन, हामी फरक नाम फरक चिन्ह र चाहिँ नि राप्रपामा नफर्किने गरी हामी निस्क्या हो।
0: राणा पक्षधारहरूले यस कदमलाई पार्टी परित्यागको पहिलो चरणका रूपमा अर्थ्याएका छन्। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौँ। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। शान्तिको अन्तिम मौका भनिएको दक्षिण लेबननका लागि एउटा प्रस्तावित युद्धविरामलाई हिजबुल्लाह लडाकु समूहले अस्वीकार गरेको छ। यसअघि अमेरिकी विदेश मन्त्रालयले इजरायल र लेबनन बीच उक्त नाजुक युद्धविरामलाई नवीकरण गर्ने र हिजबुल्लाहका गतिविधि रोक्न कैयौं सुरक्षा जोनहरू स्थापना गर्ने सहमति भएको घोषणा गरेको थियो। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ फणिन्द्र दाहालबाट।
3: हिजबुल्लाका नेता नईम कासिमले उक्त सम्झौतालाई आत्मसमर्पण र पराजयको संज्ञा दिँदै लेबननका गाउँमा बमबारी भइरहेको अवस्थामा उत्तरी इजरायलमा आक्रमण नरोकिने बताएका छन्। दक्षिण लेबननमा इजरायली हमलामा कम्तीमा 9 मारिएपछि हिजबुल्लाले उत्तरी इजरायलमा बुधबार रकेट हमला गरेको थियो, जसको केही घण्टापछि वासिङटनमा उक्त सम्झौता घोषणा गरिएको थियो। संयुक्त विज्ञप्तिमा उक्त सम्झौता इरानको समर्थन पाएको, हिजबुल्ला समूहले पूर्ण रूपमा आक्रमणहरू रोक्ने सहितका शर्तहरूमा निर्भर हुने भनिएको थियो। अमेरिका, इजरायल र लेबननले कुनै राज्य वा गैर राज्य पक्षले लेबननको भविष्य बन्धक बनाउने विषय अस्वीकार्य रहेको जनाएका थिए। लेबननका सञ्चार माध्यमहरूमा बिहिबार पनि देशको दक्षिण भागमा आक्रमणहरू भएका र कम्तीमा एउटा हमलाले क्षति निम्त्याएको भनिएको छ। हिजबुल्ला लेबननको सबैभन्दा शक्तिशाली राजनीतिक समूह हो। इरानको समर्थनका कारण उसले लेबननको सेनाभन्दा शक्तिशाली सशस्त्र बल निर्माण गरेको छ र इजरायलसँग श्रृङ्खलाबद्ध लडाइँ गरेको छ। इजरायल, युके र अमेरिका सहित कैयौं देशहरूले हिजबुल्लालाई आतंकवादी संगठनको सूचीमा राखेका छन्। इजरायल र लेबनन बीचको सम्झौता इजरायली सीमा र त्यहाँबाट उत्तरमा झण्डै 30 पर इजरायलको स्थल सेनाको नियन्त्रणमा रहेको लिटानी नदी बीचको क्षेत्रबाट हिजबुल्लालाई हटाउने शर्तको कार्यान्वयनमा निर्भर रहने भनिएको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी 9 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: सैन्य समुदायमा
1: बिलाइन भरी
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: पूर्व गृहमन्त्री सुदन गुरुङले प्रहरी हिरासतमै पुगेर जेएनजी अगुवामाथि दुर्व्यवहार गरेको भन्दै कार्यवाहीको माग गरिएको छ। आज राष्ट्रिय जेएनजी नागरिक अभियानका संयोजक सुनिल सिंह र सह संयोजक अजय सुडारेले प्रेस विज्ञप्ति जारी गर्दै पूर्व गृहमन्त्री गुरुङले जेएनजी अगुवामाथि दुर्व्यवहार गरेको जनाएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा नेपालले पनि भारतको जमीन मिचेको भनेर दिएको अभिव्यक्तिको विरोधमा जेएनजी अगुवाले प्रदर्शन गरेका थिए। काठमाडौँको भारतीय दूतावास अगाडि प्रदर्शनका क्रममा प्रहरीले जेएनजी अगुवा अजय सोदारी, प्रकाश सुजन पौडेल र स्थूल जेम्स नेपालीलाई नियन्त्रणमा लिएको थियो। उनीहरूलाई प्रहरी ब्रेथलाइन चौर सोरखुटेको हिरासतमा राखिएको थियो। प्रहरीले नियन्त्रणमा लिएको एक घण्टापछि हिरासत कक्षमा पुगेर पूर्व गृहमन्त्री गुरूङले दुर्व्यवहार गरेको उनीहरूले आरोप लगाएका छन्। उनीहरूले हिरासतमा राख्दा प्रहरीले पनि राम्रो व्यवहार नगरेको बताएका छन्। हिरासतमा राख्दा प्रहरीले पिउने पानी समेत नदिएको उनीहरूको गुनासो छ। जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन मध्य र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यम स्तरको तातो हावाको लहर चल्ने भन्दै सचेत गराएको छ। विभागका अनुसार सोही अवधिमा कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो दिनको अवस्था रहने सम्भावना छ। ती क्षेत्रका केही स्थानमा अधिकतम तापक्रम 38 डिग्री सेल्सियस वा सोभन्दा बढ़ी पुग्न सक्ने अनुमान गरिएको छ। विभागले अत्याधिक गर्मी तथा तातो हावाको लहरका कारण मानव स्वास्थ्यमा सामान्यदेखि गम्भीरसम्म असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सीमाका विषयमा दिएको अभिव्यक्तिको विरोध गर्दै नेकपा पनि सड़कमा उत्रिएको छ। आज नेकपाको जनवर्गीय संगठन समन्वय मोर्चाको आयोजनामा माइतीगढ मण्डलामा प्रदर्शन गरिएको हो। प्रदर्शनमा नेकपाका नेता तथा कार्यकर्ता सहभागी थिए। प्रदर्शनमा सहभागी नेकपाका नेता राजेन्द्र पाण्डेले प्रधानमन्त्री बालेन्द्र शाहले माफी माग्नुपर्ने या त राजीनामा दिनुपर्ने बताउनु भएको छ।
4: यो अत्यन्त गैर जिम्मेवारपूर्ण राष्ट्रघाती र हाम्रो राष्ट्रलाई विवादमा पार्नु। अब तपाईँलाई म बताउँ कि हामी लिम्पिया धुरा र लिपु लेक हाम्रो भूभाग हो र सुगौली सन्धि भन्दा पछि पनि त्यो हाम्रै सम्पत्ति जाने मानिएको भूभाग हो। 15 सालभन्दा अगाडि हाम्रो जनताले त्यहाँ कर तिरेर बसिरहेको हाम्रो नेसनल रेकर्डमै भएको भूभाग हो। त्यो भूभागको लागि हामीले दावी गर्नलाई अब देशको प्रधानमन्त्रीले के पुर्याइदियो त भन्दा तपाईँहरूले पनि हाम्रो बिच्नु भएको छ अरे, हामीले पनि तपाईँहरूको बिचा छौँ, भइगयो अब यहाँ केही पनि कुरा नगरौँ भन्ने ठाउँसम्ममा पुर्याउने परिस्थिति सिर्जना भएको छ। यो अत्यन्तै ठुलो राष्ट्रघाती कदम हो र यस्तो कदम गर्ने प्रधानमन्त्रीले दुईटा कुरा, या त संसदमा गएर मैले चिप्लेँ, गल्ती गरेँ, बोल्न नहुने कुरा बोलेँ भनेर माफी माग्नु पर्यो, सच्याउनु पर्यो, होइन भने राजीनामा दिएर बाहिर निस्कनु पर्यो।
3: एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले सरकार सर्वसत्तावादी अभ्यासमा लागिसकेको आरोप लगाउनु भएको छ। आज सिंहदरबारमा संचारकर्मीसँग कुरा गर्दै महर,
5: अर्कातिर सभामुखज्यूबाट चाहिँ सभामुख चाहिँ सत्ता पक्षको रक्षा कवच बन्नु र संसदको चाहिँ नियमावली प्रतिसभा नियमावलीको हुर्मत लिने र त्यसलाई चाहिँ अनदेखा गर्ने, त्यसलाई चाहिँ कमजोर बनाउने काम पनि सभामुखज्यूबाट। हाम्रो प्रतिसभा नियमावलीमा जस्तो तपाईँले अस्ति हेर्नुभयो नि, बडो स्पष्टसँग 15 जनासम्मले प्रश्न गर्न पाउने व्यवस्था गरिरहेको छ प्रतिसभा नियमावलीमा चाहिँ नियम 56 अनि 3 दिन अगाडि प्रश्न दर्ता गर्नुपर्ने व्यवस्था त स्पष्ट छ नि त प्रतिसभा नियमावली 58 उहाँले चाहिँ संसदबाट भन्नु यो कहीँ पनि छैन, 15 जनाले पनि कहीँ छैन, 3 दिन अगाडि प्रश्न दर्ता गर्ने कुरा पनि हाम्रो नियमावली कहीँ छैन भन्ने। एकजना मात्रै चाहिँ नियमावलीमा बडो स्पष्टसँग व्यवस्था गरिरहेको छ, एकजना मान्छे मात्रै कोही मान्य सदस्य उठेर होइन विरोध गर्छ अथवा आफ्नो प्रश्न उसको त्यो समस्या समाधान नगरिकन हाउसले अगाडि बढाउनु हुँदैन। सिङ्गो प्रतिपक्ष विपक्षीमा रहेका त्यत्र चाहिँ सांसदहरू त्यत्रो चाहिँ सिङ्गो विपक्षी उठेर चाहिँ यो यसो नगरियोस् भनेर विरोध गरिराखेको छ, आफ्नो आवाज उठाइरहेको छ, उहाँले पेलेर अगाडि मर्यादा पालक लगाएर त्यतिले पनि नपुगेर अन्त चकटीले समेत छोपेर जबरजस्ती ढङ्गले हाउस चलाउनु, त्यो चाहिँ हाउसको मर्यादा गरिमामा चाहिँ आँच पुर्याउने काम चाहिँ सभामुखीबाट र सत्तापक्षबाट भयो।
3: रोल्पामा खहरे खोलाको भेलले बगाउँदा 2 विद्यार्थीको ज्यान गएको छ। गंगादेव गाउँपालिका वडा नम्बर 6 रातमाटाका निमबहादुर खड्काका 7 छोरा गोपाल खड्का र सर्वजित खत्रीका 6 छोरा समीर केसीको ज्यान गएको हो। हिजो बेलुका विद्यालयबाट घर फर्किने क्रममा उनीहरूलाई खरे खोलाको भेलले बगाएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। बगाएर बेपत्ता भएका उनीहरूको शव खोलाको तल भेटिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ। पोखरा महानगरपालिका 21 को फोहोर विसर्जन स्थलमा 3 ग्रेनेड बम फेला परेका छन्। महानगरका विभिन्न क्षेत्रबाट संकलन गरी ल्याइएको फोहोरमा कबाडी वस्तु संकलन गर्ने क्रममा संकलनकर्ता रीमा शेर्पाले ती बम फेला पार्नुभएको।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: डाक्टरको लाइसेन्स परीक्षामा विदेशका भन्दा मुलुकभित्रकै चिकित्सा क्याम्पस अब्बल ठहरिएका छन्।
4: नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा विदेश भन्दा नेपालमै मेडिकल कलेज पढेका विद्यार्थीले नाम निकालेका हुन्। लाइसेन्स परीक्षा दिएका मध्ये 66.95% पास हुँदा स्वदेशी कलेजका विद्यार्थी 76.79% पास भएका हुन्। काउन्सिलले यही जेठ 12-15 गतिसम्म लिएको लाइसेन्स परीक्षामा 2,263 विद्यार्थीले जाँच दिएकामा 1,515 जना पास भएका छन्। नेपालकै मेडिकल कलेजबाट एमबीबीएस तर्फ सहभागी 1,254 परीक्षार्थी मध्ये 963 जना अर्थात 76.79% पास भएका छन्। एमबीबीएस तर्फको लाइसेन्स परीक्षामा चितवन मेडिकल कलेजका 93.10% पास भएका छन्। यस्तै बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका 92.21% र नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका 91.67% पास भएका छन्। बीडीएस तर्फ गण्डकी मेडिकल कलेजका सबै विद्यार्थी पास भएका छन्। विदेशका मेडिकल कलेजमा अध्ययन गर्ने नेपाली विद्यार्थीको उत्तीर्ण प्रतिशत औसत भन्दा निकै कम देखिएको छ। इजिप्ट किर्गिस्तान रुस तथा युक्रेनमा अध्ययन गरेका नेपाली विद्यार्थीको नतिजा निराशाजनक देखिएको काउन्सिलले जनाएको छ। यस्तै भारतका मेडिकल कलेज पढेर आएका मध्ये 42%, चीनमा पढेर आएका 15%, बंगलादेशमा पढेर आएका 41%, फिलिपिन्समा पढेका 28% नेपाली विद्यार्थी पास भएका छन्। स्वदेशी मेडिकल कलेजमा बीडीएस पढेका 400 परीक्षार्थी मध्ये 343 जना अर्थात 85.75% उत्तीर्ण भएका छन्। भारतमा बीडीएस पढेर फर्किएका 17 नेपाली विद्यार्थी मध्ये 1 जना मात्र लाइसेन्स परीक्षामा पास भएको काउन्सिलले जनाएको छ।
3: अब खबर फटाफट।
5: बढ्दो गर्मी र पानीको अभावका कारण चराचुरुङ्गी संकटमा पर्न थालेपछि नेपालगंजमा चराचुरुङ्गी बचाउ अभियान सुरु। ठाउँ ठाउँमा प्लास्टिकका बोतलमा राखेर चराचुरुङ्गीलाई पानी दिन थालियो। गत हप्ताको होरीले झापामा लाखौंको केरा खेती सखाप। झण्डै 2,000 हेक्टरमा केरा खेती गरिएकोमा करिब 30 हेक्टरको खेती होरी र वर्षाका कारण बर्बाद हुँदा 2,13,00,000 क्षति भएको प्रारम्भिक अनुमान। विराटनगर महानगरमा पूर्ण खोप सुनिश्चितताको लक्ष्य पूरा। 59 महिनासम्मका 11,600 बालबालिकालाई पूर्ण मात्राको खोप लगाइयो। बाँकेका ग्रामीण क्षेत्रका घरवास पुग्ने पाहुनालाई ढिक्री घोङ्गी र सिद्राको अचार खुवाइँदै बाँके निकुञ्जमा हात्ती सफारी र जंगल सफारीको पनि व्यवस्था। मलेसियाबाट फर्केर माछा पाल्दा कञ्चनपुर लालझाडी 4 का विजय कुमार चौधरीलाई फलिफाप। 3 बिघामा माछा पाल्दा वार्षिक 45 टन उत्पादन। 15 जनालाई रोजगारी दिएर पनि वार्षिक 9.5 लाख बचत। यो वर्ष 2 लाखको राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार पनि। र झापा मेची नगरको वडा नम्बर 7 भएर बग्ने निन्दा नदीको किनारमा बाढी नियन्त्रण र कटान रोकथामका लागि बाँसका बिरुवा रोपण। मेची नगर 7 को पूर्वी निन्दा करिडोरबाट करिब 5 किलोमिटर दक्षिणसम्मको किनारमा 4,000 बाँसका बिरुवा रोपियो।
3: बेलायतको घरेलु प्रति गुप्तचर एवं सुरक्षा एजेन्सी गुप्तचर एजेन्सी MI5 ले परिचित वेबसाइटमै रोजगारीको झुटो विज्ञापन राख्दै सरकार र सैनिक कर्मचारीको जासुसी गरेको आरोप लगाएको छ। सुरक्षा एजेन्सीहरूले बेलायतसहित अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड र अमेरिका सहभागी 5 आइज अलायन्सलाई संयुक्त रूपमा सजग गराएका छन्। थप स्काईका सुरक्षा तथा रक्षा सम्पादक डेबोरा हिन्सनबाट।
6: In an unprecedented move, the UK, US, Canada, Australia and New Zealand have issued a joint alert about Chinese spies seeking to target useful people through online networking sites. The bulletin, called Safeguarding Our Secrets, accuses China's military intelligence services of going after government and military personnel, as well as anyone else with access to classified or privileged information from all 5 countries. It says Chinese intelligence officers pose as online HR recruiters. They place bogus job adverts for foreign policy and defence analysts on platforms like LinkedIn. Candidates are pressured to provide information that isn't in the public domain, with the fake recruiters ultimately hoping to get their hands on privileged information that helps China. Those who are recruited will receive payment in return for increasingly sensitive information, with the money, which can be hundreds or even thousands of pounds, transferred through platforms such as PayPal or with cryptocurrency. They warn that even the sharing of unclassified information could compromise government policy or military strategy or capabilities.
3: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: वर्तमान सरकारले जेठ 15 घोषित बजेट मध्यमवर्गको उत्थानमा केन्द्रित भएर ल्याएको सगर्व भरिरहेको छ। सरकारको यस्तो घोषणाका बीच 17.4% संख्यामा रहेका बहुआयामिक गरीब लक्षित भनेर खोलिएका केही निकायको खारेजीले प्रश्न उठाएको छ।
4: महोत्तरी एकदुरा गाउँपालिकाका इन्दल शाहले पिछडा वर्गको हैसियतमा छोरीलाई काठमाडौँमा छात्रवृत्तिमा 12 कक्षा पढाउने मौका पाउनुभयो। पिछडिएको समुदाय उत्थान विकास समितिका लागि काम गर्ने पिछडा वर्ग महासंघको सिफारिसमा उहाँले छोरीलाई पढाउन सम्भव भयो। अब शाह जस्ता पिछडा वर्गका 53 जातीय समुदायले इच्छा भए पनि यस्तो सुविधा पाउन मुस्किल हुनेछ, किनभने सरकारले 20 अर्ब रुपियाँ बचत हुने कारण देखाएर यो समिति जस्ता 31 निकाय खारेज गरिदिएको छ।
5: चार तिर्नु परेन भने सहजै वा हो, विद्यार्थी पनि ट्यालेन्टेड थियो, एक्जाम दिएकै हो, एक्जाम दिएपछि स्कलरसिप चाहिँ पायो। अब एउटा गार्जियनको नाताले अब मैले तिर्नुपर्ने फी तिर्नुपर्ने भने त अब कति सजिलो होला भन्ने सरले पनि महसुस गर्न सक्नुहुन्छ।
4: अनि त्यसरी छात्रवृत्ति नपाएको भए पढाइमा कस्तो कस्तो समस्या हुन सक्थ्यो होला, तपाईँले त अरूको पनि देख्नु भएको होला।
5: सुविधा नहुँदा आर्थिक अभावमा धेरैले अब राम्रो कलेजमा पढाउन चाहिँ गाह्रै हुन्छ सर। पढ्ने विद्यार्थीहरू जुन छ नि सर, यहाँबाट बाहिर पढ्ने विद्यार्थीहरू बाटो चाहिँ खोजिराखेका हुन्छन्, होइन, अपर्च्युनिटी खोजिराखेका हुन्छन्।
4: बजेट घोषणासँगै वादी समुदाय उत्थान विकास समिति, उपेक्षित उत्पीडित र दलित वर्ग उत्थान विकास समिति र पिछडिएको समुदाय उत्थान विकास समिति पनि खारेज भएका छन्। एकातिर सरकारले आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाएको छ, अर्कोतिर सरकारी खर्च घटाउन र काम गर्न नसकेको न्यू झिकेर दलित र पिछडिएका वर्गका लागि खोलिएका निकाय नै खारेज गरिएको छ। पिछडा वर्ग महासंघका अध्यक्ष कौशल कुमार सिंह,
6: पिछडा वर्गको अरू कुनै स्वतन्त्र संस्था नै छैन अहिले, न पिछडा हामी आयोग माग्दैछौँ, आयोग पनि दिएको छैन। त्यस्तो एउटा एक्लै यो संस्था भएको हुनाले त्यो खारिज गर्दाखेरि जुन 50 लाखको करिब जनसङ्ख्या छ पिछडा वर्ग समुदायका 53 जातको, त्यो जातिहरूमाथिको समावेशीकरणमा उसको विकास उत्थानमा ठुलो असर पर्ने हो। किनभने यही संस्थाले विगतमा तपाईँको उनीहरूको उत्थान विकासको लागि शिपमूलक कार्यक्रमहरू चलाउँथे, त्यसपछि जागरणका कार्यक्रमहरू गर्थे, अपलिफमेन्टका कामहरू गर्थे।
4: 31 निकाय खारेजी र 30 निकाय पुनः संरचना गर्न सरकारले प्रधानमन्त्री कार्यालयका सचिव किरण शर्माको नेतृत्वमा कार्यदल बनाएर अध्ययन गरेको थियो। दलित पिछडिएका वर्गको उत्थानका लागि समावेशी आयोग जस्ता निकाय हुँदाहुँदै समितिहरू नचाहिने खारेज गर्नुपर्ने पक्षधरको तर्क छ। तर अध्यक्ष सिंहका अनुसार समावेशी जस्ता आयोगले नीतिगत काम गर्न सक्ने भए पनि कार्यान्वयन गर्न सक्ने समितिहरूको अभाव खड्किनेछ।
6: फेरि विकास समिति र आयोग समावेशी आयोगमा फरक छ। आयोगले तपाईँको नीति निर्माण तहमा काम गर्ने हो अनि यो चाहिँ इम्प्लिमेन्टेसन फेजमा काम गर्ने हो। विकास समिति इम्प्लिमेन्टेसन जस्तो त्यो समुदाय त्यो पिछडा वर्गका जातिहरूको उत्थान विकासको लागि के गर्नुपर्ने हो त्यसको अध्ययन गर्छ, कार्यक्रम सञ्चालन गर्छ र त्यसलाई अगाडि बढाउने काम गर्छ, त्यो चाहिँ यता यो विकास समितिको काम हो। त्यो क्राइटेरिया पनि फरक भएको छ भने यस्तो संस्था या त सरकारले छुट्टै बनाउनु पर्यो एउटा, या होइन भने यसैलाई फङ्सनमा लानु पर्यो।
4: महासङ्घले 2066 र 67 सालमा बनेका समिति सक्रिय बनाउन लामो समय आन्दोलन गरेको थियो, तर ती संस्था पूर्ण रूपमा क्रियाशील हुन सकेका थिएनन्। वर्तमान सरकारको निर्णयले ती निकायबाट फाइदा लिन सक्ने 50 लाख जनसङ्ख्याको पिछडा वर्ग र 41 लाख 22 हजार दलित समुदायलाई प्रत्यक्ष असर पर्नेछ।
3: राष्ट्रपति सभापति रवि लामिछाने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। गएको साँझ उहाँहरूको दिल्लीमा भेटवार्ता भएको हो। राष्ट्रपति सभापति लामिछाने 5 दिने भ्रमणका लागि गत 18 गते नयाँ दिल्ली जानुभएको हो। भाजपाको निमन्त्रणामा दिल्ली गएका लामिछानेले त्यसयता थुप्रै राजनीतिक भेटघाट गरिसक्नु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेश मन्त्री एस जयशंकर, भाजपाका नेताहरू लगायतसँग उहाँले भेट गरिसक्नु भएको छ। हिजो दिनभर पार्टी प्रवास कमिटिले आयोजना गरेको कार्यक्रममा सहभागी भएका लामिछाने साँझ गोरसँग भेटवार्तामा हुनुहुन्थ्यो। गोर भारतका लागि अमेरिकी राजदूत पनि हुनुहुन्छ। गोर यसअघि गत वैशाखमा नेपाल आउनु भएको थियो। त्यति बेला पनि उहाँले सभापति लामिछाने लगायतका राष्ट्रपा नेताहरूसँग भेटवार्ता गर्नु भएको थियो। रोल्पामा खहरे खोलाको भेलले बगाउँदा दुईजना विद्यार्थीको ज्यान गएको छ। गङ्गादेवी गाउँपालिका वडा नम्बर 6 रातामाटाका निमबहादुर खड्काका 7 वर्षीय छोरा गोपाल खड्का र सर्वजित खत्रीका 6 वर्षीय छोरा समीर केसीको ज्यान गएको हो। हिजो बेलुका विद्यालयबाट घर फर्कने क्रममा दुवैलाई खहरे खोलाको भेलले बगाएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। बगाएर बेपत्ता भएका उनीहरूको शव खोलाको तल भेटिएको थियो। हवस् त, खबर यति नै। नमस्कार।
1: यो BFBS Gorkha Radio.

यो BFPS कुलकर रेडियो हो।

जादू करी यो शर्मा बसने परी उसके हो यो जादू करी।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: नेपाली काँग्रेसका सभापति गगन थापाले भ्रष्टाचार नियन्त्रणका लागि कडा कानूनी कार्यवाही मात्रै पर्याप्त नहुने बताउनु भएको छ. उहाँले भ्रष्टाचार नियन्त्रणका लागि दण्ड र जरिवानासँगै उपयुक्त इको सिस्टम निर्माण आवश्यक रहेको बताउनुभयो. राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सिभिल सर्भिसमा कार्यरत कर्मचारीहरूको जीवन सहज, सुरक्षित र चिन्तामुक्त बनाउन सके भ्रष्टाचार न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गर्न सकिने धारणा राख्नुभयो.
4: दण्ड जरिवानाको कारणले गर्दा मात्र सम्भव हुन सक्दैन, यसको लागि एउटा इको सिस्टम नै चाहिन्छ. कसरी त्यहाँ सिभिल सर्भिसमा काम गर्ने कामदारहरूको जीवनलाई अत्यन्त सहज र सुरक्षित बनाइएको छ. करिब करिब 90% बढी मानिसहरू त्यहाँ पब्लिक हाउसिङ काहीँ न काहीँ त्यहाँ घरको बारेमा चिन्ता गर्नु परेन, एजुकेसनको बारेमा चिन्ता गर्नु परेन, स्वास्थ्यको बारेमा चिन्ता गर्नु परेन. यी सबै कुराहरू चिन्ता नगर्नुपर्ने अवस्था आउँदाखेरि नै भ्रष्टाचार नियन्त्रण गर्ने कुरा सम्भव हुने हो. यसलाई पनि सँगसँगै लिएर जानुपर्छ, एउटा इको सिस्टममा राखेर हेर्नुपर्छ.
3: प्रधानमन्त्री बालेन्द्र शाहले सीमाका विषयमा दिएको अभिव्यक्तिको विरोध गर्दै नेकपा पनि सड़कमा उत्रिएको छ. नेकपाको जनवर्गीय संगठन समन्वय मोर्चाको आयोजनामा माइती घरमा प्रदर्शन गरिएको हो. प्रदर्शनमा नेकपाका नेता तथा कार्यकर्ता सहभागी थिए. प्रदर्शनमा सहभागी नेकपाका नेता राजेन्द्र पाण्डेले प्रधानमन्त्री बालेन्द्र शाहले माफी माग्नुपर्ने या त राजीनामा दिनुपर्ने माग गर्नुभयो.
5: यो अत्यन्त गैर जिम्मेवारपूर्ण राष्ट्रघाती र हाम्रो राष्ट्रलाई विवादमा पार्ने. अब तपाईँलाई म बताऊँ कि हामी लिम्पिया धुरा र लिपु लेक हाम्रो भूभाग हो र सुगौली सन्धि भन्दा पछि पनि त्यो हाम्रै सम्पत्ति मानिएको भूभाग हो. 15 सालभन्दा अगाडि हाम्रो जनताले त्यहाँ कर तिरेर बसिरहेको हाम्रो नेसनल रेकर्डमै भएको भूभाग हो. त्यो भूभागको लागि हामीले दावी गर्नलाई अब देशको प्रधानमन्त्रीले के पुर्याइदियो त भन्दा तपाईँहरूले पनि हाम्रो मिच्नु भएको छ अरे, हामीले पनि तपाईँहरूको मिचा छौँ, भइगयो अब यहाँ केही पनि कुरा नगरौँ भन्ने ठाउँसम्ममा पुर्याउने प्रयोग परिस्थिति सिर्जना भएको छ. यो अत्यन्तै ठुलो राष्ट्रघाती कदम हो र यस्तो कदम गर्ने प्रधानमन्त्रीले दुईवटा कुरा, या त संसदमा गएर मैले चिप्ले गल्ती गरे बोल्न नहुने कुरा बोले भनेर माफी माग्नु पर्यो, सच्याउनु पर्यो, होइन भने राजीनामा दिएर बाहिर निस्कनु पर्यो.
3: सिरहामा एसईमा चिट चोर्न प्रयोग गरिएको आरोपमा बरामद भएका 496 मोबाइल फोन र 5 स्मार्ट वाच नष्ट गरिएको छ.
6: गत चैत्रमा सम्पन्न एसईई परीक्षाका क्रममा जिल्लामा विभिन्न परीक्षा केन्द्रबाट 7 आइफोन, 499 विभिन्न कम्पनीका एन्ड्रोइड मोबाइल र 5 स्मार्ट वाच बरामद गरिएको थियो. ती उपकरण परीक्षा सञ्चालन निर्देशिका विपरीत प्रयोग भएको भन्दै नष्ट गरिएको हो. मध्य प्रदेशकी तत्कालीन शिक्षा मन्त्री रानी शर्मा तिवारीले परीक्षामा मोबाइल प्रयोग भएको पाइएमा नष्ट गर्ने बताउनु भएको थियो. सोही निर्देशनका आधारमा जिल्ला परीक्षा समन्वय समिति सिराहाले बरामद उपकरण व्यवस्थापनका लागि उपसमिति गठन गरी नष्ट गर्ने निर्णय गरेको थियो. बरामद गरिएका उपकरणको अनुमानित बजार मूल्य 1 करोड़ भन्दा बढ़ी छ. केही अभिभावक तथा सरकारवालाहरूले जरिवाना लिएर एकपटकका लागि मोबाइल फिर्ता दिनुपर्ने माग गरे पनि सम्बन्धित निकायले परीक्षा मर्यादा कायम राख्नका लागि ती उपकरणको नष्ट गर्ने निर्णय कार्यान्वयन गरेको जनाएको छ. मध्य प्रदेशमा एसईई परीक्षाका क्रममा विद्यार्थीबाट बरामद गरिएका मोबाइल यति ठूलो संख्यामा नष्ट गरिएको यो पहिलो घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ.
3: अब खबर फटाफट.
7: बढ्दो गर्मी र पानीको अभावका कारण चरा चुरुङ्गी संकटमा पर्न थालेपछि नेपालगंजमा चरा चुरुङ्गी बचाउ अभियान शुरू. ठाउँ ठाउँमा प्लास्टिकका बोतलमा राखेर चरा चुरुङ्गीलाई पानी दिन थालियो. गत हप्ताको होरीले झापामा लाखौंको केरा खेती सखाप. झण्डै 2000 हेक्टरमा केरा खेती गरिएकोमा करिब 30 हेक्टरको खेती होरी र वर्षाका कारण बर्बाद हुँदा 2,13,00,000 क्षति भएको प्रारम्भिक अनुमान. विराटनगर महानगरमा पूर्ण खोप सुनिश्चितताको लक्ष्य पूरा. 59 महिनासम्मका 11,600 बालबालिकालाई पूर्ण मात्राको खोप लगाइयो. बाँकेका ग्रामीण क्षेत्रका घरवास पुग्ने पाहुनालाई ढिक्री, घोङ्गी र सिद्राको अचार खुवाइँदै बाँके निकुञ्जमा हात्ती सफारी र जंगल सफारीको पनि व्यवस्था. मलेसियाबाट फर्केर माछा पाल्दा कञ्चनपुर लालझाडी 4 विजय कुमार चौधरीलाई फलिफाप. 3 बिघामा माछा पाल्दा वार्षिक 45 टन उत्पादन. 15 जनालाई रोजगारी दिएर पनि वार्षिक 9.5 लाख बचत. यो वर्ष 2 लाखको राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार पनि. र झापा मेची नगरको वडा नम्बर 7 भएर बग्ने निन्दा नदीको किनारमा बाढी नियन्त्रण र कटान रोकथामका लागि बाँसका बिरुवा रोपण। मेची नगर 7 को पूर्वी निन्दा करिडोरबाट करिब 5 किलोमिटर दक्षिणसम्मको किनारमा 4,000 बाँसका बिरुवा रोपियो।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

0: पर्दैन,
1: खेलिन्छ नि हाम्रो आफ्नै पोट पनि।
2: कति साह्रै गाली गरेको
1: किन गराउँछ नि बुढा।
2: फरिया चाहिँ मैले किनिदिएको लाएर हेर्छु मरिले।
1: होइन मैले किनिदिएको
2: कहाँ हुन्छ, मैले किनिदिएको
3: के हो, के हो,
4: केही पनि होइन, जानु हिँड्न तिमी।

0: સૌ્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: ગોરખા રેડિયો.
3: पूर्व गृहमन्त्री सुदन गुरुङले प्रहरी हिरासतमै पुगेर जेएनजी अगुवामाथि दुर्व्यवहार गरेको भन्दै कार्यवाहीको माग गरिएको छ. राष्ट्रिय जेएनजी नागरिक अभियानका संयोजक सुनिल सिंह र सहसंयोजक अजय सोडारीले प्रेस विज्ञप्ति जारी गर्दै पूर्व गृहमन्त्री गुरुङले जेएनजी अगुवामाथि दुर्व्यवहार गरेको जनाएका छन्. प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा नेपालले पनि भारतको जमिन मिचेको भनेर दिएको अभिव्यक्तिको विरोधमा जेएनजी अगुवाले प्रदर्शन गरेका थिए. काठमाडौँको भारतीय दूतावास गाडी प्रदर्शनका क्रममा प्रहरीले जेएनजी अगुवा अजय सोडारी, प्रकाश बम, सुजन पौडेल र स्थूल जेम्स नेपालीलाई नियन्त्रणमा लिएको थियो. उनीहरूलाई प्रहरी वृत्त लैनचौर सोरखुट्टेको हिरासतमा राखिएको थियो. प्रहरीले नियन्त्रणमा लिएको एक घण्टापछि हिरासत कक्षमा पुगेर पूर्व गृहमन्त्री गुरुङले दुर्व्यवहार गरेको उनीहरूले आरोप लगाएका छन्. उनीहरूले हिरासतमा राख्दा प्रहरीले पनि राम्रो व्यवहार नगरेको बताएका छन्. हिरासतमा राख्दा प्रहरीले पिउने पानी समेत नदिएको उनीहरूको गुनासो छ. राप्रपाका महामन्त्री धवल शमशेर राणाले नयाँ पार्टी गठन गर्ने घोषणा गर्नुभएको छ. राणासहित 183 जना नेता कार्यकर्ताले पार्टी परित्यागको घोषणा गर्ने कार्यक्रममा बोल्दै उहाँले नयाँ पार्टी गठन गर्न लागेको जानकारी दिनुभएको हो.
4: ठुलो छाती राखेर हामी अगाडि बढेको छौँ. सानो हृदय राखेर, सानो छाती राखेर होइन, सबलाई आह्वान गरिदियो, सबैलाई मौका दिने हो. नयाँ भन्ने पार्टी पार्टी नै हो है, अभियान होइन. हामीले देश बनाउनको लागि राजनीतिक पार्टी नै खोल्न लागेको हो.
3: राप्रपाले पछिल्लो समय आफ्ना मूल्य र मान्यता बिर्सेको हो उहाँको आरोप छ.
4: राष्ट्र प्रजातन्त्र पार्टीले नि तपाईँहरूले बोकेको मूल्य र मान्यता र रगत पसिना बगाएका मूल्यहरू साबित गर्न सक्छ भने त्यतै बस्नुहोस्, कुनै भेदभाव छैन. हाम्रै मित्रहरू हुन्, सँगै हामी हुर्केको र काम गरेका मित्र हुन्. तर राष्ट्र प्रजातन्त्र पार्टीबाट अब तपाईँहरूले बोकेको मूल्य मान्यतालाई यथार्थमा परिणत हुन सक्ने स्थिति छैन भने स्वागत छ, आउनुहोस्.
3: राणाले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका अध्यक्ष दुर्गा प्रसाई लगायतलाई लिएर अब नयाँ पार्टी बनाउन लागेको बताउनु भएको छ.
4: हामी यो क्रममा तपाईँहरूलाई सबैलाई थाहा पनि पाइसक्नु भयो होला, दुर्गा प्रसाईजीको अभियानसित धेरै कुरा अगाडि बढाइसकेका छौँ. र उहाँ मात्रै होइन, विभिन्न राजावादी, राष्ट्रवादी, हिन्दूवादी सङ्घ संस्था, पार्टी, व्यक्ति सबैलाई सपेट्ने गरी ठुलो छाती राखेर हामी अगाडि बढेको छौँ.
3: नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले सरकार सर्वसत्तावादी अभ्यासमा रहेको बताउनु भएको छ. आज एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा संचारकर्मीसँग कुरा गर्दै महर
5: नित्य त कार्यक्रममा राष्ट्रपतिले पढ्ने बेलामा प्रधानमन्त्रीज्यूको हर्क, प्रधानमन्त्रीको चाहिँ तौर तरिका, त्यो यहाँहरू सबैले देख्नुभएको छ, म त्यहाँतिर गएन. त्यो एकदम असभ्य, अमर्यादित र लोकतन्त्र विरोधी होइन, संविधान विरोधी, असंसदीय उहाँले त्यो देखाउनु भयो. चाहे उहाँको प्रस्तुति हेर्नुहोस्, चाहे उहाँको उपस्थिति, चाहे उहाँको चाहिँ उहाँको पोसाक, गम्भीर कुरा छ नि. संसदलाई उहाँले नजरअन्दाज गर्ने, उपेक्षा गर्ने, अपमान गर्ने गरिरहनु भएको छ प्रधानमन्त्री. तर सेनाका कार्यक्रममा बडो सजिएर जानुहुन्छ, नेपाली दौरा पोसाक लाउनुहुन्छ, दौरा सुरुवाल टोपी टक्क लाएर जानुहुन्छ सेनाका जस्तोसुकै कार्यक्रम. त्यस कारण उहाँले चाहिँ संसदलाई अपमान गर्नु भनेको हाम्रो सार्वसत्तालाई अपमान गर्ने कुरा हो, जनतालाई अपमान गर्ने कुरा हो, संविधानलाई अपमान गर्ने कुरा हो, लोकतन्त्रलाई अपमान गर्ने कुरा हो, जनमतको अपमान गर्ने कुरा हो. त्यो काम चाहिँ सरकारबाट भइरहेको छ.
3: उहाँले वर्तमान सभामुख डोल प्रसाद अर्याल सत्ता पक्षको सुरक्षा कवच बनेको आरोप लगाउनु भएको छ. टिकटकर तुलसा अधिकारीलाई पूर्वपक्षका लागि जेल चलान गरिएको छ. जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतम किजलासले अधिकारीलाई पूर्वपक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो. उहाँलाई नक्खु कारागार राखिने जिल्ला प्रहरी प्रमुख एसएसपी होविन्द्र बोगटीले बताउनु भएको छ. कुमार छिमोरियाको जाहेरीमा नेपाल सरकार वादी रहेको सो मुद्दामा टिकटकर अधिकारी अशोक कुमार अग्रवाल सहित 10 प्रतिवादी छन्. उनीहरूका विरूद्ध आपराधिक लाभ, संगठित अपराध र सम्पत्ति शुद्धिकरण समेतको कसुरमा मुद्दा चलेको हो. छिमोरियाले 2082 साउन 24 6,52,29,075 रुपियाँ ठगी गरेको आरोपसहित जाहेरी दिनुभएको थियो. साथै टिकटकर अधिकारीको 21 करोड़ सम्पत्तिको स्रोत नखुलेका कारण सम्पत्ति शुद्धिकरण मुद्दा चलाइएको छ. 2082 भदौदेखि फरार उहाँ चीन हुँदै थाइल्याण्ड पुगेपछि शुक्रबार अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल इन्टरपोलको सहयोगमा पक्राउ गरिएको हो. पोखरा महानगरपालिका 21 को फोहोर विसर्जन स्थलमा 3 ग्रेनेड बम फेला परेका छन्। महानगरका विभिन्न क्षेत्रबाट संकलन गरी ल्याइएको फोहोरमा कवाडी वस्तु संकलन गर्ने क्रममा संकलनकर्ता रीमा शेर्पाले ती बम फेला पार्नु भएको हो। पोखरा 17 रातोपैया र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय आसपासका क्षेत्रबाट फोहोर संकलन गरी ल्याएको महानगरपालिकाको गाडीले खसालेको फोहोरमा ती बम भेटिएका हुन्। र जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी 3 मधेस र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यम तातो लहर चल्ने सम्भावना छ। सोही अवधिमा कोशी बागमती गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना छ।
2: ओहो गोरु पुग्यो घेरेर ओहो गोपालले पर्यो होला है लाठीहरू के हो पारो तिमीहरू
6: खाडा कन खाडा ल्याउँ पुरा

0: डाक्टरको लाइसेन्स परीक्षामा विदेशका भन्दा मुलुकभित्रकै चिकित्सा क्याम्पस अब्बल ठहरिएका छन्।
1: नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा विदेश भन्दा नेपालमै मेडिकल कलेज पढेका विद्यार्थीले नाम निकालेका हुन्। लाइसेन्स परीक्षा दिएका मध्ये 66.95% पास हुँदा स्वदेशी कलेजका विद्यार्थी 76.79% पास भएका हुन्। काउन्सिलले यही जेठ 12-15 गतिसम्म लिएको लाइसेन्स परीक्षामा 2,263 विद्यार्थीले जाँच दिएकामा 1,515 जना पास भएका छन्। नेपालकै मेडिकल कलेजबाट एमबीबीएस तर्फ सहभागी 1,254 परीक्षार्थी मध्ये 963 जना अर्थात 76.79% पास भएका छन्। एमबीबीएस तर्फको लाइसेन्स परीक्षामा चितवन मेडिकल कलेजका 93.10% पास भएका छन्। यस्तै बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका 92.21% र नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका 91.67% पास भएका छन्। बीडीएस तर्फ गण्डकी मेडिकल कलेजका सबै विद्यार्थी पास भएका छन्। विदेशका मेडिकल कलेजमा अध्ययन गर्ने नेपाली विद्यार्थीको उत्तीर्ण प्रतिशत औसत भन्दा निकै कम देखिएको छ। इजिप्ट, किर्गिस्तान, रुस तथा युक्रेनमा अध्ययन गरेका नेपाली विद्यार्थीको नतिजा निराशाजनक देखिएको काउन्सिलले जनाएको छ। यस्तै भारतका मेडिकल कलेज पढेर आएका मध्ये 42% चीनमा पढेर आएका, 15% बंगलादेशमा पढेर आएका, 41% फिलिपिन्समा पढेका, 28% नेपाली विद्यार्थी पास भएका छन्। स्वदेशी मेडिकल कलेजमा बीडीएस पढेका 400 परीक्षार्थी मध्ये 343 जना अर्थात 85.75% उत्तीर्ण भएका छन्। भारतमा बीडीएस पढेर फर्किएका 17 नेपाली विद्यार्थी मध्ये 1 जना मात्र लाइसेन्स परीक्षामा पास भएको काउन्सिलले जनाएको छ।
0: अब खबर फटाफट।
2: बढ्दो गर्मी र पानीको अभावका कारण चराचुरुङ्गी संकटमा पर्न थालेपछि नेपालगंजमा चराचुरुङ्गी बचाउ अभियान शुरू। ठाउँ ठाउँमा प्लास्टिकका बोतलमा राखेर चराचुरुङ्गीलाई पानी दिन थालियो। गत हप्ताको हुरीले झापामा लाखौंको केरा खेती सखाप। झण्डै 2,000 हेक्टरमा केरा खेती गरिएकोमा करिब 30 हेक्टरको खेती हुरी र वर्षाका कारण बर्बाद हुँदा 2,13,00,000 क्षति भएको प्रारम्भिक अनुमान। विराटनगर महानगरमा पूर्ण खोप सुनिश्चितताको लक्ष्य पूरा। 59 महिनासम्मका 11,600 बालबालिकालाई पूर्ण मात्राको खोप लगाइयो। बाँकेका ग्रामीण क्षेत्रका घरवास पुग्ने पाहुनालाई ढिक्री, घोगी र सिद्राको अचार खुवाइँदै बाँके निकुञ्जमा हात्ती सफारी र जंगल सफारीको पनि व्यवस्था। मलेसियाबाट फर्केर माछा पाल्दा कञ्चनपुर लालझाडी चारका विजय कुमार चौधरीलाई फलिफाप। 3 बिघामा माछा पाल्दा वार्षिक 45 टन उत्पादन। 15 जनालाई रोजगारी दिएर पनि वार्षिक 9.5 लाख बचत। यो वर्ष 2 लाखको राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार पनि। र झापा मेचीनगरको वडा नम्बर 7 भएर बग्ने निन्दा नदीको किनारमा बाढी नियन्त्रण र कटान रोकथामका लागि बाँसका बिरुवा रोपण। मेचीनगर 7 को पूर्वी निन्दा करिडोरबाट करिब 5 किलोमिटर दक्षिणसम्मको किनारमा 4,000 बाँसका बिरुवा रोपियो।
0: बेलायतको घरेलु प्रति गुप्तचर एवं सुरक्षा एजेन्सी गुप्तचर एजेन्सी MI5 ले परिचित वेबसाइटमै रोजगारीको झुटो विज्ञापन राख्दै सरकार र सैनिक कर्मचारीको जासुसी गरेको आरोप लगाएको छ। सुरक्षा एजेन्सीहरूले बेलायतसहित अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड र अमेरिका सहभागी 5 आइज अलायन्सलाई संयुक्त रूपमा सजग गराएका छन्। थप स्काईका सुरक्षा तथा रक्षा सम्पादक डेबोरा हिन्सनबाट।
3: In an unprecedented move, the UK, US, Canada, Australia and New Zealand have issued a joint alert about Chinese spies seeking to target useful people through online networking sites. The bulletin called Safeguarding Our Secrets accuses China's military intelligence services of going after government and military personnel, as well as anyone else with access to classified or privileged information from all 5 countries. It says Chinese intelligence officers pose as online HR recruiters. They place bogus job adverts for foreign policy and defence analysts on platforms like LinkedIn. Candidates are pressured to provide information that isn't in the public domain, with the fake recruiters ultimately hoping to get their hands on privileged information that helps China. Those who are recruited will receive payment in return for increasingly sensitive information, with the money, which can be hundreds or even thousands of pounds, transferred through platforms such as PayPal or with cryptocurrency. They warn that even the sharing of unclassified information could compromise government policy or military strategy or capabilities.

0: BFBS Gorkha Radio.
1: Gorkha Radio.
2: Sainya Samudai Ma.
0: Bilayan Bhari.
2: On air.
0: App Ma.
2: Ani Smart Speaker Ma Bunhos.
1: Play BFBS.
0: You. BFBS Gorkha Radio.
2: Radio. Gorkha Radio.
3: वर्तमान सरकारले जेठ 15 घोषित बजेट मध्यम वर्गको उत्थानमा केन्द्रित भएर ल्याएको सगर्व भरिरहेको छ। सरकारको यस्तो घोषणाका बीच 17.4% संख्यामा रहेका बहुआयामिक गरीब लक्षित भनेर खोलिएका केही निकायको खारेजीले प्रश्न उठाएको छ।
4: महोत्तरी एकदुरा गाउँपालिकाका इन्दल शाहले पिछडा वर्गको हैसियतमा छोरीलाई काठमाडौँमा छात्रवृत्तिमा 12 कक्षा पढाउने मौका पाउनुभयो। पिछडिएको समुदाय उत्थान विकास समितिका लागि काम गर्ने पिछडा वर्ग महासङ्घको सिफारिसमा उहाँले छोरीलाई पढाउन सम्भव भयो। अब शाह जस्ता पिछडा वर्गका 53 जातीय समुदायले इच्छा भए पनि यस्तो सुविधा पाउन मुस्किल हुनेछ, किनभने सरकारले 20 अर्ब रुपियाँ बचत हुने कारण देखाएर यो समिति जस्ता 31 निकाय खारेज गरिदिएको छ।
5: चार तिर्नु परेन भने सहजै भए हो, विद्यार्थी पनि ट्यालेन्टेड थियो, एक्जाम दिएकै हो, एक्जाम दिएपछि स्कलरसिप चाहिँ पायो। गार्जियनको नाताले अब मैले तिर्नु पर्ने फिस तिर्नु पर्ने भने त अब कति सजिलो होला भन्ने सरले पनि महसुस गर्न सक्नुहुन्छ।
4: अनि त्यसरी छात्रवृत्ति नपाएको भए पढाइमा कस्तो कस्तो समस्या हुन सक्थ्यो होला, तपाईँले त अरूको पनि देख्नु भएको होला।
5: अब सुविधा नहुँदा आर्थिक अभावमा धेरैले अब राम्रो कलेजमा पढाउन चाहिँ गाह्रै हुन्छ सर। पढ्ने विद्यार्थीहरू जुन छ नि सर, यहाँबाट बाहिर पढ्ने विद्यार्थीहरू बाटो चाहिँ खोजिराखेका हुन्छन्, होइन, अपर्च्युनिटी खोजिराखेका हुन्छन्।
4: बजेट घोषणासँगै वादी समुदाय उत्थान विकास समिति, उपेक्षित उत्पीडित र दलित वर्ग उत्थान विकास समिति र पिछडिएको समुदाय उत्थान विकास समिति पनि खारेज भएका छन्। एकातिर सरकारले आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाएको छ, अर्कोतिर सरकारी खर्च घटाउन र काम गर्न नसकेको निहु झिकेर दलित र पिछडिएका वर्गका लागि खोलिएका निकाय नै खारेज गरिएको छ। पिछडा वर्ग महासङ्घका अध्यक्ष कौशल कुमार सिंह,
6: पिछडा वर्गको अरू कुनै स्वतन्त्र संस्था नै छैन अहिले, न पिछडा हामी आयोग माग्दैछौँ, आयोग पनि दिएको छैन। त्यस्तो एउटा एक्लै यो संस्था भएको हुनाले त्यो खारिज गर्दाखेरि जुन 50 लाखको करिब जनसङ्ख्या छ पिछडा वर्ग समुदायका 53 जातको, त्यो जातिहरूमाथिको समावेशीकरणमा उसको विकास उत्थानमा ठुलो असर पर्ने हो। किनभने यही संस्थाले विगतमा तपाईँको उनीहरूको उत्थान विकासको लागि शिपमूलक कार्यक्रमहरू चलाउँथे, त्यसपछि जागरणका कार्यक्रमहरू गर्थे, अपलिफमेन्टका कामहरू गर्थे।
4: 31 निकाय खारेजी र 30 निकाय पुनः संरचना गर्न सरकारले प्रधानमन्त्री कार्यालयका सचिव किरण शर्माको नेतृत्वमा कार्यदल बनाएर अध्ययन गरेको थियो। दलित पिछडिएका वर्ग उत्थानका लागि समावेशी आयोग जस्ता निकाय हुँदाहुँदै समितिहरू नचाहिने खारेज गर्नुपर्ने पक्षधरको तर्क छ। तर अध्यक्ष सिंहका अनुसार समावेशी जस्ता आयोगले नीतिगत काम गर्न सक्ने भए पनि कार्यान्वयन गर्न सक्ने समितिहरूको अभाव खड्किनेछ।
6: फेरि विकास समिति र आयोग समावेशी आयोगमा फरक छ। आयोगले तपाईँको नीति निर्माण तहमा काम गर्ने हो, अनि यो चाहिँ इम्प्लिमेन्टेसन फेजमा काम गर्ने हो विकास समिति। इम्प्लिमेन्टेसन जस्तो त्यो समुदाय त्यो पिछडा वर्गका जातिहरूको उत्थान विकासको लागि के गर्नुपर्ने हो त्यसको अध्ययन गर्छ, कार्यक्रम सञ्चालन गर्छ र त्यसलाई अगाडि बढाउने काम गर्छ। त्यो चाहिँ यता यो विकास समितिको काम हो। त्यो क्राइटेरिया पनि फरक भएको छ भने यस्तो संस्था या त सरकारले छुट्टै बनाउनु पर्यो एउटा, या होइन भने यसैलाई फङ्सनमा लानु पर्यो।
4: महासङ्घले 2066 र 67 सालमा बनेका समिति सक्रिय बनाउन लामो समय आन्दोलन गरेको थियो, तर ती संस्था पूर्ण रूपमा क्रियाशील हुन सकेका थिएनन्। वर्तमान सरकारको निर्णयले ती निकायबाट फाइदा लिन सक्ने 50 लाख जनसङ्ख्याको पिछडा वर्ग र 41,22,000 दलित समुदायलाई प्रत्यक्ष असर पर्नेछ।
3: राष्ट्रपति सभापति रवि लामिछाने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोर्बिज भेटवार्ता भएको छ। गएको साँझ उहाँहरूको दिल्लीमा भेटवार्ता भएको हो। राष्ट्रपति सभापति लामिछाने 5 दिने भ्रमणका लागि गत 18 नयाँ दिल्ली जानुभएको हो। भाजपाको निमन्त्रणामा दिल्ली गएका लामिछानेले त्यसयता थुप्रै राजनैतिक भेटघाट गरिसक्नु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेश मन्त्री एस जयशंकर, भाजपाका नेताहरू लगायतसँग उहाँले भेट गरिसक्नु भएको छ। हिजो दिनभर पार्टी प्रवास कमिटिले आयोजना गरेको कार्यक्रममा सहभागी भएका लामिछाने साँझ गोरसँग भेटवार्तामा हुनुहुन्थ्यो। गोर भारतका लागि अमेरिकी राजदूत पनि हुनुहुन्छ। गोर यसअघि गत वैशाखमा नेपाल आउनु भएको थियो। त्यति बेला पनि उहाँले सभापति लामिछाने लगायतका राष्ट्रपा नेताहरूसँग भेटवार्ता गर्नु भएको थियो। रोल्पामा खहरे खोलाको भेलले बगाउँदा दुईजना विद्यार्थीको ज्यान गएको छ। गङ्गादेवी गाउँपालिका वडा नम्बर 6 रातामाटाका निमबहादुर खड्काका 7 वर्षीय छोरा गोपाल खड्का र सर्वजित खत्रीका 6 वर्षीय छोरा समीर केसीको ज्यान गएको हो। हिजो बेलुका विद्यालयबाट घर फर्कने क्रममा दुवैलाई खहरे खोलाको भेलले बगाएको जिल्ला प्रहरी कार्यालय रोल्पाले
0: खबर यति नै।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: नेपाली काँग्रेसका सभापति गगन थापाले भ्रष्टाचार नियन्त्रणका लागि कडा कानूनी कार्यवाही मात्रै पर्याप्त नहुने बताउनु भएको छ. उहाँले भ्रष्टाचार नियन्त्रणका लागि दण्ड र जरिवानासँगै उपयुक्त इको सिस्टम निर्माण आवश्यक रहेको बताउनुभयो. राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सिभिल सर्भिसमा कार्यरत कर्मचारीहरूको जीवन सहज, सुरक्षित र चिन्तामुक्त बनाउन सके भ्रष्टाचार न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गर्न सकिने धारणा राख्नुभयो.
4: दण्ड जरिवानाको कारणले गर्दा मात्रै सम्भव हुन सक्दैन, यसको लागि एउटा इको सिस्टम नै चाहिन्छ. कसरी त्यहाँ सिभिल सर्भिसमा काम गर्ने कामदारहरूको जीवनलाई अत्यन्त सहज र सुरक्षित बनाइएको छ. करिब करिब 90% बढी मानिसहरू त्यहाँ पब्लिक हाउसिङ काहीँ न काहीँ त्यहाँ घरको बारेमा चिन्ता गर्नु परेन, एजुकेसनको बारेमा चिन्ता गर्नु परेन, स्वास्थ्यको बारेमा चिन्ता गर्नु परेन. यी सबै कुराहरू चिन्ता नगर्नुपर्ने अवस्था आउँदाखेरि नै भ्रष्टाचार नियन्त्रण गर्ने कुरा सम्भव हुने हो. यसलाई पनि सँगसँगै लिएर जानुपर्छ, एउटा इको सिस्टममा राखेर हेर्नुपर्छ.
3: प्रधानमन्त्री बालेन्द्र शाहले सीमाका विषयमा दिएको अभिव्यक्तिको विरोध गर्दै नेकपा पनि सड़कमा उत्रिएको छ. नेकपाको जनवर्गीय संगठन समन्वय मोर्चाको आयोजनामा माइतीघरमा प्रदर्शन गरिएको हो. प्रदर्शनमा नेकपाका नेता तथा कार्यकर्ता सहभागी थिए. प्रदर्शनमा सहभागी नेकपाका नेता राजेन्द्र पाण्डेले प्रधानमन्त्री बालेन्द्र शाहले माफी माग्नुपर्ने या त राजीनामा दिनुपर्ने माग गर्नुभयो.
5: यो अत्यन्त गैर जिम्मेवारपूर्ण राष्ट्रघाती र हाम्रो राष्ट्रलाई विवादमा पार्नु. अब तपाईँलाई म बताऊँ कि हामी लिम्पिया धुरा र लिपु लेक हाम्रो भूभाग हो र सुगौली सन्धि भन्दा पछि पनि त्यो हाम्रै सम्पत्ति मानिएको भूभाग हो. 15 सालभन्दा अगाडि हाम्रो जनताले त्यहाँ कर तिरेर बसिरहेको हाम्रो नेसनल रेकर्डमै भएको भूभाग हो. त्यो भूभागको लागि हामीले दाबी गर्नलाई अब देशको प्रधानमन्त्रीले के पुर्याइदियो त भन्दा तपाईँहरूले पनि हाम्रो मिच्नु भएको छ अरे, हामीले पनि तपाईँहरूको मिचा छौँ, भइगयो अब यहाँ केही पनि कुरा नगरौँ भन्ने ठाउँसम्ममा पुर्याउने परिस्थिति सिर्जना भएको छ. यो अत्यन्तै ठुलो राष्ट्रघाती कदम हो र यस्तो कदम गर्ने प्रधानमन्त्रीले दुईवटा कुरा, या त संसदमा गएर मैले चिप्ले गल्ती गरे बोल्न नहुने कुरा बोले भनेर माफी माग्नु पर्यो, सच्याउनु पर्यो, होइन भने राजीनामा दिएर बाहिर निस्कनु पर्यो.
3: सिरहामा एसईमा चिट चोर्न प्रयोग गरिएको आरोपमा बरामद भएका 496 मोबाइल फोन र 5 स्मार्ट वाच नष्ट गरिएको छ.
6: गत चैत्रमा सम्पन्न एसईई परीक्षाका क्रममा जिल्लामा विभिन्न परीक्षा केन्द्रबाट 7 आइफोन, 499 विभिन्न कम्पनीका एन्ड्रोइड मोबाइल र 5 स्मार्ट वाच बरामद गरिएको थियो. ती उपकरण परीक्षा सञ्चालन निर्देशिका विपरीत प्रयोग भएको भन्दै नष्ट गरिएको हो. मध्य प्रदेशकी तत्कालीन शिक्षा मन्त्री रानी शर्मा तिवारीले परीक्षामा मोबाइल प्रयोग भएको पाइएमा नष्ट गर्ने बताउनु भएको थियो. सोही निर्देशनका आधारमा जिल्ला परीक्षा समन्वय समिति सिराहाले बरामद उपकरण व्यवस्थापनका लागि उपसमिति गठन गरी नष्ट गर्ने निर्णय गरेको थियो. बरामद गरिएका उपकरणको अनुमानित बजार मूल्य 1 करोड भन्दा बढी छ. केही अभिभावक तथा सरकारवालाहरूले जरिवाना लिएर एकपटकका लागि मोबाइल फिर्ता दिनुपर्ने माग गरे पनि सम्बन्धित निकायले परीक्षा मर्यादा कायम राख्नका लागि ती उपकरणको नष्ट गर्ने निर्णय कार्यान्वयन गरेको जनाएको छ. मध्य प्रदेशमा एसईई परीक्षाका क्रम विद्यार्थीबाट बरामद गरिएका मोबाइल यति ठूलो संख्यामा नष्ट गरिएको यो पहिलो घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ.
3: अब खबर फटाफट.
7: बढ्दो गर्मी र पानीको अभावका कारण चरा चुरुङ्गी संकटमा पर्न थालेपछि नेपालगंजमा चरा चुरुङ्गी बचाउ अभियान शुरू. ठाउँ ठाउँमा प्लास्टिकका बोतलमा राखेर चरा चुरुङ्गीलाई पानी दिन थालियो. गत हप्ताको होरिले झापामा लाखौंको केरा खेती सखाप. झण्डै 2000 हेक्टरमा केरा खेती गरिएकोमा करिब 30 हेक्टरको खेती होरी र वर्षाका कारण बर्बाद हुँदा 2,13,00,000 क्षति भएको प्रारम्भिक अनुमान. विराटनगर महानगरमा पूर्ण खोप सुनिश्चितताको लक्ष्य पूरा. 59 महिनासम्मका 11,600 बालबालिकालाई पूर्ण मात्राको खोप लगाइयो. बाँकेका ग्रामीण क्षेत्रका घरवास पुग्ने पाहुनालाई ढिक्री, घोङ्गी र सिद्राको अचार खुवाइँदै बाँके निकुञ्जमा हात्ती सफारी र जंगल सफारीको पनि व्यवस्था. मलेसियाबाट फर्केर माछा पाल्दा कञ्चनपुर लालझाडी 4 विजय कुमार चौधरीलाई फलिफाप. 3 बिघामा माछा पाल्दा वार्षिक 45 टन उत्पादन. 15 जनालाई रोजगारी दिएर पनि वार्षिक 9.5 लाख बचत. यो वर्ष 2 लाखको राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार पनि. र झापा मेची नगरको वडा नम्बर 7 भएर बग्ने निन्दा नदीको किनारमा बाढी नियन्त्रण र कटान रोकथामका लागि बाँसका बिरुवा रोपण मेची नगर 7 को पूर्वी निन्दा करिडोरबाट करिब 5 किलोमिटर दक्षिणसम्मको किनारमा 4,000 बाँसका बिरुवा रोपियो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: पूर्व गृहमन्त्री सुदन गुरूङले प्रहरी हिरासतमै पुगेर जेएनजी अगुवामाथि दुर्व्यवहार गरेको भन्दै कार्यवाहीको माग गरिएको छ। गुरूङले जेएनजी अगुवामाथि दुर्व्यवहार गरेको जनाएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा नेपालले पनि भारतको जेएनजी अगुवामाथि दुर्व्यवहार गरेको जनाएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा नेपालले पनि भारतको जमिन मिचेको भनेर दिएको अभिव्यक्तिको विरोधमा जेएनजी अगुवाले प्रदर्शन गरेका थिए। काठमाडौँको भारतीय दूतावास अगाडि प्रदर्शनका क्रममा प्रहरीले जेएनजी अगुवा अजय सोडारी, प्रकाश बम, सुजन पौडेल र स्थूल जेम्स नेपालीलाई नियन्त्रणमा लिएको थियो। उनीहरूलाई प्रहरी वृत्त लैनचौर सोरखुट्टेको हिरासतमा राखिएको थियो। प्रहरीले नियन्त्रणमा लिएको एक घण्टापछि हिरासत कक्षमा पुगेर पूर्व गृहमन्त्री गुरूङले दुर्व्यवहार गरेको उनीहरूले आरोप लगाएका छन्। उनीहरूले हिरासतमा राख्दा प्रहरीले पनि राम्रो व्यवहार नगरेको बताएका छन्। हिरासतमा राख्दा प्रहरीले पिउने पानी समेत नदिएको उनीहरूको गुनासो छ। राप्रपाका महामन्त्री धवल शमशेर राणाले नयाँ पार्टी गठन गर्ने घोषणा गर्नुभएको छ। राणासहित 183 जना नेता कार्यकर्ताले पार्टी परित्यागको घोषणा गर्ने कार्यक्रममा बोल्दै उहाँले नयाँ पार्टी गठन गर्न लागेको जानकारी दिनुभएको हो।
4: ठुलो छाती राखेर हामी अगाडि बढेको छौँ, सानो हृदय राखेर, सानो छाती राखेर होइन, सबलाई आह्वान गर्ने हो, सबैलाई मौका दिने हो। नयाँ बन्ने पार्टी पार्टी नै हो है, अभियान होइन। हामीले देश बनाउनको लागि राजनीतिक पार्टी नै खोल्न लागेको हो।
3: राप्रपाले पछिल्लो समय आफ्ना मूल्य र मान्यता बिर्सेको हो उहाँको आरोप छ।
4: राष्ट्र प्रजातन्त्र पार्टीले नि तपाईँहरूले बोकेको मूल्य र मान्यता र रगत पसिना बगाएका मूल्यहरू साबित गर्न सक्छ भने त्यतै बस्नुहोस्, कुनै भेदभाव छैन। हाम्रै मित्रहरू हुन्, सँगै हामी हुर्केको र काम गरेका मित्र हुन्। तर राष्ट्र प्रजातन्त्र पार्टीबाट अब तपाईँहरूले बोकेको मूल्य मान्यतालाई यथार्थमा पण्डित हुन सक्ने स्थिति छैन भने स्वागत छ, आउनुहोस्।
3: राणाले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका अध्यक्ष दुर्गा प्रसाई लगायतलाई लिएर अब नयाँ पार्टी बनाउन लागेको बताउनु भएको छ।
4: हामी यो क्रममा तपाईँहरूलाई सबैलाई थाहा पनि पाइसक्नु भयो होला, दुर्गा प्रसाईजीको अभियानसित धेरै कुरा अगाडि बढाइसकेका छौँ। र उहाँ मात्रै होइन, विभिन्न राजावादी, राष्ट्रवादी, हिन्दूवादी सङ्घ संस्था, पार्टी, व्यक्ति सबैलाई सपेट्ने गरी ठुलो छाती राखेर हामी अगाडि बढेको छौँ।
3: नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले सरकार सर्वसत्तावादी अभ्यासमा रहेको बताउनु भएको छ। आज एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा संचारकर्मीसँग कुरा गर्दै महर
5: नित्यता कार्यक्रममा राष्ट्रपतिले पढ्ने बेलामा प्रधानमन्त्रीज्यूको हरकत, प्रधानमन्त्रीको चाहिँ तौर तरिका, त्यो यहाँहरू सबैले देख्नु भएको छ, म त्यहाँतिर गइनँ। त्यो एकदम असभ्य, अमर्यादित र लोकतन्त्र विरोधी होइन, संविधान विरोधी, असंसदीय उहाँले त्यो देखाउनु भयो। चाहे उहाँको प्रस्तुति हेर्नुहोस्, चाहे उहाँको उपस्थिति, चाहे उहाँको चाहिँ उहाँको पोसाक, गम्भीर कुरा छ नि। संसदलाई उहाँले नजरअन्दाज गर्ने, उपेक्षा गर्ने, अपमान गर्ने गरिरहनु भएको छ प्रधानमन्त्री। तर सेनाका कार्यक्रममा बडो सजिएर जानुहुन्छ, नेपाली दौरा पोसाक लगाउनुहुन्छ, दौरा सुरुवाल टोपी टक्क लगाएर जानुहुन्छ सेनाका जस्तो सुकै कार्यक्रम। त्यस कारण उहाँले चाहिँ संसदलाई अपमान गर्नु भनेको हाम्रो सार्वसत्तालाई अपमान गर्ने कुरा, जनतालाई अपमान गर्ने कुरा, संविधानलाई अपमान गर्ने कुरा, लोकतन्त्रलाई अपमान गर्ने कुरा हो, जनमतको अपमान गर्ने कुरा, त्यो काम चाहिँ सरकारबाट भइरहेको छ।
3: उहाँले वर्तमान सभामुख डोल प्रसाद अर्याल सत्ता पक्षको सुरक्षा कवच बनेको आरोप लगाउनु भएको छ। टिकटकर तुलसा अधिकारीलाई पूर्वपक्षका लागि जेल चलान गरिएको छ। जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतम किजलासले अधिकारीलाई पूर्वपक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो। उहाँलाई नक्खु कारागार राखिने जिल्ला प्रहरी प्रमुख एसएसपी होविन्द्र बोगटीले बताउनु भएको छ। कुमार छिमौरियाको जाहेरीमा नेपाल सरकार वादी रहेको सो मुद्दामा टिकटकर अधिकारी अशोक कुमार अग्रवाल सहित 10 जना प्रतिवादी छन्। उनीहरूका विरूद्ध आपराधिक लाभ, संगठित अपराध र सम्पत्ति शुद्धिकरण समेतको कसुरमा मुद्दा चलेको हो। छिमौरियाले 2082 साउन 24 गते 6,52,29,075 रुपियाँ ठगी गरेको आरोपसहित जाहेरी दिनुभएको थियो। साथै टिकटकर अधिकारीको 21 करोड सम्पत्तिको स्रोत नखुलेका कारण सम्पत्ति शुद्धिकरण मुद्दा चलाइएको छ। 2082 भदौदेखि फरार उहाँ चीन हुँदै थाइल्याण्ड पुगेपछि शुक्रबार अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल इन्टरपोलको सहयोगमा पक्राउ गरिएको हो। पोखरा महानगरपालिका 21 को फोहोर